0: California. Extreme energy drink.
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
4: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
5: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
7: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
6: जान त जाने बरु कहाँ जाने होला खै
7: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
3: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ
2: प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Marsang DFM 95 MHz. 95 MHz.

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यस दशैं तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड पुग्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: काया कैरनमा अब खबरको सिलसिला। बूढ़ी गण्डकी नदीमा अस्ति आइतबार बिहान आएको बाढ़ीले चुनुम्री सिर्दीवासदेखि आरूघाटसम्मका 200 भन्दा धेरै घर बगाएपछि विस्थापितहरू यति बेला ओतको खोजीमा छन्। बाढ़ीले सड़क र मनास्लु पैदल मार्ग समेत ठाउँ ठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। घरबार गुमाएकाहरूलाई सुरक्षित ठाउँमा बसोबासको चिन्ता छ भने बाटो सड़क अवरूद्ध भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीले गोरखाका चुमनुम्री, धार्के र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका गरी 204 घरमा क्षति पुगेको जनाएको छ। बूढ़ी गण्डकी बाढ़ीमा 200 घर बगेका र ओत खोज्दै स्थानीय बासिन्दा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका झण्डै 5,000 घरधुरी विद्युत विहीन बनेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। आइतबार बिहान चुमनुम्री गाउँपालिका छ उङलिङलुङ खोलाबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीले चुमनुम्री 3 जगतको जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यसैका कारण हजारौं घरधुरी विद्युत विहीन भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका 3 र 6 विद्युत अवरूद्ध बनेको सिर्दीवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनु भएको छ। उहाँका अनुसार चुमनुम्रीको लोकपा, दुङला, न्याक, फिलिम, चिसापानी, आंगा, सरस्यो, न्याकचेत, घट्टेखोला, पाङसिंह, जगत, सल्लेरी, पैयू, भलुवन, सिर्दीवास र जगतमा बिजुली अवरूद्ध छ, जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले बताउनुभयो। त्यस्तै अरू ठाउँमा पनि विद्युत सेवा अवरूद्ध छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू भने सुरक्षित रहेका जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। चुमनुम्री गाउँपालिका 6 खोलामा आएको सुक्खा पहिरो पछिको बाढ़ीका कारण बूढ़ी गण्डकीमा आएको लेदो सहितको बाढ़ीले मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटकहरू समस्यामा परेका थिए। त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पद मार्गमा भने क्षति पुर्याएको छ। एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। चुमनुम्री 6 लोकपा स्थित सारदी भीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो।
2: पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका वड़ा नम्बर 5 रहेको गलौदीमा सड़क मरमत कार्य भइरहेकाले केही बेरमा सड़क सञ्चालनमा आउने भएको छ। गैराती 11 बजेदेखि सड़क मरमतका लागि काम भइरहेको र सड़कमा थुप्रिएको माटो हटाउने काम केही बेरमा सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। केही बेरमा दुईतर्फी नै सड़क सञ्चालनमा ल्याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गलौदी क्षेत्रमा रहेको त्रिशुली नदीको कटानका कारण भाषी को सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ी आवागमन पूर्ण रूपमा बन्द थियो। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले सड़क मरमत गरिएको सड़क विभागले जनाएको छ। विभागका अनुसार यो खण्डको झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
1: फेरि पनि सड़ककै खबर। काली गण्डकी नदीमा गएको असोज 11 गते आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ पर्वत जोड्ने क्याम्सन पुलको पहुँच मार्ग सञ्चालनमा आएको छ। 15 दिनदेखि ठप्प रहेको यातायात हिजोदेखि शुरू भएको हो। सड़क डिभिजन कार्यालय पोखराका प्राविधिक टोलीसहितको कामदारले 24 घण्टा काम गरेपछि हिजोदेखि पुल सञ्चालनमा आएको थियो। बाढ़ीले पुलको पर्वतपट्टिको पहुँच मार्ग बगाएपछि बागलुङ सहित रोल्पा, रूकुम, जाँजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका दर्जनौ जिल्लाको आवागमन प्रभावित भएको थियो। दशैंको मुखैमा पुलको पहुँच मार्ग बगाउँदा यातायात प्रभावित हुँदै आएको हो। पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले काली गण्डकी करिडोर यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकी करिडोर यो हप्ता खोल्ने गरी तयारी भइरहेको छ। यस्तै बीपी राजमार्ग, त्रिभुवन राजपथ, नारायणगढ़ मुगलिङ लगायतका सड़क भने यति बेला सञ्चालनमा छन् र पृथ्वी राजमार्गमा रातिको समयमा निर्माणका लागि केही समय सड़क बन्द गरिएकोमा अहिले केही बेरपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
2: अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर भदौ 10 भोटे कोशीमा आएको बाढ़ी आए यता पटक पटक ठूलो वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता, कपड़ा लगायतका हरेक चीजमा गएको वर्षको दशैंको तुलनामा ठूलो मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गएको दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। कालीमाटी थोक बजारको भावभन्दा खुद्रा तरकारी पसलमा 80% महँगो भार झेल्दै उपभोक्ता, शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकले भदौदेखि कार्तिकसम्ममा वर्षभर आउने रेमिट्यान्सको 25% भित्रने गरेको खबर छापेको छ। वर्षभरमा भित्रने रेमिट्यान्स मध्ये 25% यी तीन महिनामै आउने गरेको छ। भदौ, असोज र कार्तिक तीन महिनामा तीज, दशैं र तिहार जस्ता पर्व पर्ने र अरू बेला भन्दा बढ़ी खर्च हुने गर्छ। यसकारण यो अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ़ने गरेको हो। चाड़पर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढ़ी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्। चाड़पर्वको बेला घर फर्किने, परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ़दा रेमिट्यान्स बढ़ने र त्यसले बजारमा उपभोग पनि बढ़ाउने उनीहरूको तर्क छ। यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप, भटेकोशी बाढ़ी लगायतका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा समेत दिएका छन्। अहिले नेपालमा आउने रेमिट्यान्सको झण्डै 40% पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो इच्छा केही घट्दो छ। अहिले खाड़ी देशको क्षेत्रमा झण्डै 19 लाख नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष विदेशिने 7 लाख नेपाली मध्ये खाड़ीका देशमा मात्रै झण्डै 65% अर्थात 4.5 लाख पुग्ने गरेका छन्। काया कैरनमा मलेसियामा कामदार पठाउन अहिले भइरहेको विवाद र यसको समाधान बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने, के गर्ने होला?
3: होइन ए दाई, यति कुरामै किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
3: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
4: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
3: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
3: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
5: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
6: जहाँ फेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
8: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
7: विशेषताहरू:
8: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
7: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
8: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
8: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढ़ी गण्डकीको बाढ़ीले 200 भन्दा धेरै घर बगे, ओत खोज्दै प्रभावित, 5,000 घरदूरी अन्धकारमा चुम उपत्यकाको पदयात्रा स्थगित, धादिङको गलौदीमा अहिले सड़क मर्मत चल्दै केही बेरमा खुल्ने, यस वर्ष मुख्य चाड़पर्वमा अत्यावश्यक वस्तुको भाव अचाकली बढ़दा उपभोग मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कात्तिकसम्म भित्रने गरेको तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, नेपाली श्रमिकहरू विश्व श्रम बजारमा मेहनती, इमान्दार र लगनशील भनेर चिनिन्छन् र मलेसियाले दशकौंदेखि यही विश्वास गर्दै नेपाललाई श्रमिक पठाउने देशका रूपमा छनौट गर्दै आएको छ। अरू देशसँग झैं सामान्य समस्या आउनु स्वाभाविक भए पनि पछिल्लो समय मलेसियाले एकतर्फी रूपमा स्वास्थ्य परीक्षण कहाँबाट गर्ने, कुन रिक्रुटमेन्ट कम्पनीबाट मात्र श्रमिक पठाउने भन्ने जस्ता शर्त थोपर्दै आएको छ। अहिले 25 एजेन्सी वा तीनका सहयोगीले पठाएकालाई मात्र मान्यता दिने हदसम्म पुगेको छ। नेपाल सरकारले छलफलबाट समस्याको समाधान खोज्ने प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन। साथै महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई कुनै देशमा श्रमिक पठाउँदा त्यसको सम्झौता प्रक्रिया कस्तो हुन्छ भनेर सोध्नु भएको छ।
10: कुनै देशमा नेपालीहरूलाई रोजगारीको लागि रिक्रुट गर्नको लागि नेपाल सरकारले गर्ने हो। यो सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीले चाहेको किसिमको स्किल भएका, योग्यता भएका, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि विदेशी रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ डिमाण्डहरू लिएर आएर अनि त्यो डिमाण्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो। हाम्रो कानून, वैदेशिक रोजगार कानूनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरिमा यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्दीको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त।
11: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन्, तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
10: मेरो धारणा पनि यो अर्थ जुन छ सिन्डिकेटको अर्थ जो लगाइन्छ त्यस तात्विक भिन्नता छैन। यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ, कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिनुले चाहिँ अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको हो र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ नि सम्भावनाहरूलाई चाहिँ नि उच्च बनाउँछ अथवा बढाउँछ
11: कि म्यान पावर कम्पनी जुन 250-275 जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ आएको छ अब यसलाई चाहिँ कसरी हेर्ने
10: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा र यो चाहिँ केवल नाफिया जो वैदेशिक रोजगार व्यवसाय संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भने त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन केही समय अगाडि के भनेको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला चाहिँ त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो
11: भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो त्यो अरू ठाउँ युएले गर्यो कतारले गर्यो अर्को देशले गर्यो भने त के होला
10: यो दुर्भाग्यपूर्ण हुन्छ र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जो ल सिस्टम छ त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ यसमा चाहिँ दुइटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि

0: लेबर डिप्लोमेसीको तहमा अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन्, किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ। मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिदिइरहेछ, चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहतबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
1: श्रम तथा प्रवासनका विज्ञ रामेश्वर नेपालसँग नेपाल मलेसियाको बीच श्रमिक पठाउन बारे अहिले भइरहेको विवाद, यसको असर र समाधान केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, दशैंका लागि काठमाण्ड उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ। सरकारले काठमाण्ड उपत्यकामा मुख्य 10 वटा ठाउँ अर्थात बजारमा खसी बोका, च्याङ्रा र रागा भैंसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। दशैंमा काठमाण्ड उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रन सक्ने भएकोले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण थालिएको पशु सेवा विभागले जनाएको छ।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
5: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। सरकारले आवेदन नै खुला र प्रतिस्पर्धाबाट राजद नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित भने हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेका छन्। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार विरूद्ध महिला हिंसादेखि आर्थिक अपचलनसम्मको आरोप लागेका छन्। यसै गरी जापानका लागि प्रस्तावित राजदूत जिग्म्यान कुमार थापा विरूद्ध जापानको पीआरडीए को आरोप सहितको उजुरी पनि समितिमा परेको छ। संसदीय सुनवाई समितिमा परेका दुवैजना विरूद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको कान्तिपुरमा खबर छ।
6: अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा विरोध प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न

0: सकिने गरी ठाउँ तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिन यता विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेदशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित रहेको छ। रणनीतिक ठाउँमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँहरूको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
1: अब खेल सम्बन्धी खबर। नेपालले क्रिकेट विश्वकप लीग टूमा आज घरेलू टोली ओमानको सामना गर्नेछ। ओमानको मस्कटमा भइरहेको श्रृंखलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो। दुवैले क्यानाडालाई हराएको हो। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले हराएको थियो। यस विजयले ओमानलाई लीग टूको अंक तालिकामा शीर्ष चार भित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो। नेपालले आइतबार क्यानाडामाथि 21 रनको जित पाएको हो। यो जितले नेपाल पुनः शीर्ष छ भित्र पुगेको थियो।
0: अब केही खबर संक्षेपमा। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा नै रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँ र बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको भने सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव छ। भोलि प्राय सबैजसो भागमा मौसम सफा रहनेछ। बागमती गण्डकी र लुम्बिनीको पहाड़ी र हिमाली क्षेत्र साथै कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
1: नयाँ तथा पुराना गाड़ीको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब गाड़ी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि गाड़ी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले गाड़ी को दर्ता नामसारी बीमा तथा नवीकरण सम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था अनुसार डिलरबाट गरिएको गाड़ी जाँचलाई नै अन्तिम मान्यता दिइनेछ।
0: र देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्किदो छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी टीएचई ऱ्याङ्किङको पछिल्लो प्रतिवेदन अनुसार त्रिभुवन इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालय मध्ये 1801 दुई हजारको समूहमा सीमित भएको छ। त्रिवीको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा कर्मश खस्किँदै गएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
1: बोटको नुन र ल्हासाको सुन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बुढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
0: यस वर्ष मुख्य चाड पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ्दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
1: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
0: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि तीनवटा नयाँ ठाउँ तोकिए।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन। यो कार्टुन खाना पकाउने ग्यास अभावसँग सम्बन्धित छ। यहाँ एकजना ग्यासै ग्यास सिलिण्डरको चाङमाथि छन्। उनी फोनमा कसैसँग कुराकानी गर्दैछन् अनि भन्दैछन्, बर्बादै भयो, ग्यासै पाइन्न, 20 सिलिण्डर भरेर राखौं भनेको 19 अड्किरहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
2: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँसम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201669 9560445248 9841238555 र 9560445357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
3: एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश। स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म उद्योग पर्यटन होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
4: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
5: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
4: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल नदी नाला मठ मन्दिर गुम्बा मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
1: विस्तृत जानकारीका लागि 0665202002 सम्पर्क गर्नुहोस्।
4: एकीकृत सेवा कार्यालय लमजुङ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा बिहान 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: दशैं नजिकैसँगै गाउँ बस्तीमा चहल पहल, ग्रामीण बस्तीहरूमा सामूहिक सरसफाई। नेपाली कांग्रेस प्रदेश क्षेत्रीयको सदस्यमा दोर्हीका कुमराज गुरूङ मनोनित, प्रवक्तामा गंगबहादुर कुताल। बाढ़ी प्रभावित मनाङको ताल गाउँमा निशुल्क स्वास्थ्य सेवा एवं मनोसामाजिक सहयोग। बाढ़ी पीड़ितलाई राहत पनि वितरण। र दुध पोखरी घमर चोकमा जुवा तास खेल्न रोक, अटेर गरी कानूनी कार्यवाही। अब समाचार विस्तारमा। बड़ा दशैं नजिकैसँगै लमजुङका ग्रामीण बस्तीमा सामूहिक सरसफाई अभियान शुरू भएको छ। चाडपर्व मनाउन घर फर्किने आफन्त तथा परिवारजनको स्वागतका लागि स्थानीय आमा समूह, युवा क्लब र विभिन्न समुदायका नागरिक सरसफाईमा जुटेका छन्। विशेष गरी वर्षाका कारण इलामी भएका ग्रामीण सड़क तथा बाटोमा ढुंगा बिछ्याउने, झाड़ी फाट्ने र सिंढी निर्माण गर्ने लगायतका काम भइरहेका छन्। दशैंमा गाउँ आउने आफन्त तथा पाहुनालाई आवत जावतमा सहज होस् भन्ने उद्देश्यले स्थानीयवासी सामूहिक रूपमा बाटोघाटो सरसफाई तथा मरम्मतमा जुटेका हुन्। स्थानीयवासीका अनुसार दशैंलाई उल्लासमय बनाउन सरसफाईको पनि उत्तिकै महत्वपूर्ण छ। सबैजना मिलेर सरसफाई गर्दा गाउँ बस्ती स्वच्छ हुनुका साथै आपसी सद्भाव र आत्मीयता पनि बढ़ने उनीहरूको भनाई छ। गाउँको बाटो घाटो सफा गर्नेदेखि घर लिपपोत र आँगन सफा गर्नेसम्म काम स्थानीयवासी व्यस्त हुन थालेका छन्। सबै सैबी रोजगारीका लागि विदेशिएका र अध्ययनका लागि शहरमा बसै आएका युवाहरू गाउँ फर्कने क्रम पनि बढ़ेको छ। अन्य समयमा सुनसान जस्तै रहने ग्रामीण बस्तीमा दशैं मनाउन घर फर्कनीको चहल पहल बढ़ेसँगै छुट्टै रौनक छाउन थालेको छ। लामो समयपछि परिवार आफन्त र साथीभाइसँग भेटघाट हुने भएपछि गाउँघरमा दशैंको उत्साह थपिएको छ। दशैंको आगमनसँगै सदरमुकाम बेहिसरसहित जिल्लाका प्रमुख बजारमा पनि चहल पहल बढ़ेको छ। बेहिसर, सन्द्र बजार, भोटेडा, खुदी, सोती पसल, दुई पिप्ले र भोलेटार लगायतका बजारमा किनमेल गर्ने ग्राहकको भीड़ बढ़न थालेको हो। विशेष गरी कपड़ा, फेन्सी, सिलाई कटाई, मसला, किराना तथा हार्डवेयर पसलमा ग्राहकको चहल पहल बढ़ेको व्यवसायहरूले बताएका छन्। दशैंका लागि आवश्यक सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट समेत ग्राहक बजार आउन थालेपछि व्यापारिक गतिविधि बढ़ेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले व्यवसायहरूले विदाका दिनमा समेत पसल खुल्ला राख्दै आएका छन्। विदाको दिन मात्र सदरमुकाम आएर किनमेल गर्न सक्ने ग्राहकलाई लक्षित गर्दै पसल सञ्चालन गरिएको व्यवसायहरूको भनाइ छ। दशैंका बेला सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही र चाडपर्वको किनमेलका लागि बजार पुग्ने ग्राहकको चहल पहलले सदरमुकाम बेहिसर सहित जिल्लाका प्रमुख बजार छुट्टै रौनक थपिएको छ। गाउँ बस्तीको सरसफाई, घर फर्कनेहरूको लड़को र बजारमा बढ़दो चहल पहलले लमजुङमा दशैंको माहौल विस्तारै तात्न थालेको छ। नेपाली कांग्रेस लमजुङ प्रदेश निर्वाचन क्षेत्र एकको क्षेत्रीय कार्यसमितिको सदस्यमा दोर्जीका कुमराज गुरूङ मनोनित भएका छन्। क्षेत्रीय सभापति विषय गुरूङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गुरूङलाई कोषाध्यक्षमा मनोनित गरेको हो। गत 12 गते भएको अधिवेशनमा सर्वसम्मत चयन भएको समितिले पहिलो बैठकबाट नै कोषाध्यक्ष सहित प्रवक्ता समेत मनोनित गरेको छ। क्षेत्रीय समिति प्रवक्तामा गंगबहादुर कुताल चयन हुनुभएको छ। नेपाली कांग्रेसको विधान अनुसार समितिको सभापति, उपसभापति, सचिव, सहसचिव लगायतका सदस्यसम्म निर्वाचन प्रक्रियाबाट चयन हुने प्रावधान छ भने कोषाध्यक्ष पद निर्वाचित समितिले मनोनित गर्ने प्रावधान छ। सोही प्रावधान बमोजिम पहिलो बैठकबाट नै कोषाध्यक्ष मनोनित गरिएको क्षेत्रीय सभापति गुरूङले जानकारी दिनुभयो। यसअघि अधिवेशनबाट सभापति गुरूङ सहित उपसभापतिमा पशुपति अधिकारी, सचिवमा सभामा योगेश घिमिरे, सहसचिव अजुत्त बहादुर भण्डारी सर्वसम्मत भएका थिए। त्यसै गरी सदस्य कुताल सहित लक्ष्मण गुरूङ, शिवराम सिलुवाल र चुनामणि थापा सर्वसम्मत भएका थिए। विधानको व्यवस्था अनुसार केही सदस्य मनोनित गर्ने प्रावधान रहेको कांग्रेस लमजुङले जनाएको छ। प्रदेशसभा का लागि दुई निर्वाचन क्षेत्र रहेको लमसुङमा क्षेत्रीय समिति एकको पहिलो बैठक सम्पन्न भइसक्दा प्रदेश दुईमा भने अझै पनि सभापतिको टुङ्गो लागेको छैन। बराबर मत परिणामका प्रदेश निर्वाचन क्षेत्र खको क्षेत्रीय सभापतिको टुङ्गो नलागेको हो। क्षेत्रीय सभापतिमा तीनजनाको उम्मेद्वारी रहेकोमा प्राप्त मत परिणाम अनुसार दुईजना उम्मेद्वारको मत बराबरी भएको हो। क्षेत्रीय सभापतिमा उम्मेद्वार अमृत नेउपानी र इन्जिनियर दिपेन रावलको मत बराबरी 324 आएको थियो। क्षेत्रीय सभापतिका लागि कुल 824 मतगणना हुँदा नेउपानेले 324 र रावलले 324 मत प्राप्त गरेका थिए। बाहेक क्षेत्रीय सभापतिकै उम्मेद्वार रहेका राजेश थापाले 167 मत प्राप्त गरेका थिए। गोलप्रथाद्वारा सभापति चयन गर्ने वा कार्यकाल बाँड्ने विषयमा भने चर्चा चले पनि कुनै निष्कर्ष निस्किएको छैन। सभापतिका दुईजना उम्मेद्वार र जिल्ला शीर्ष नेताहरूबीच छलफलबाट सहमति गराउने पहल भए पनि कांग्रेसको केन्द्रीय महाधिवेशनका कारण समय पर्याप्त नभएको भन्दै सो विषयलाई टुङ्गो नलाई राखिएको छ। हिमाली जिल्ला मनाङको तालगाउँमा निशुल्क स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श भएको छ। गत 11 गते आएको बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसले स्वास्थ्य सेवा मनोसामाजिक सहयोग तथा राहत सामग्री सहितको कार्यक्रम गरेको हो। विपदबाट प्रभावित स्थानीयको स्वास्थ्य अवस्था परीक्षण गर्न तथा उनीहरूको मानसिक र भावनात्मक स्वास्थ्यमा सहयोग पुर्याउन एसडीसीएसको टोली तालगाउँ पुगेको हो। कार्यक्रममा स्थानीय 70 जनाको स्वास्थ्य परीक्षण भएको एसडीसीएस नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै बाढ़ीका कारण उत्पन्न तनाव, डर, चिन्ता तथा अन्य मनोसामाजिक असरलाई सम्बोधन गर्न स्थानीयलाई मनोसामाजिक परामर्श पनि गरिएको श्रेष्ठले बताउनुभयो। टोलीले प्रभावित समुदायको तत्कालीन स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्नुका साथै राहत सामग्री समेत उपलब्ध गराएको श्रेष्ठको भनाइ छ। बाढ़ीका कारण तालगाउँ डुबानमा परेको थियो। बस्ती धेरै घरमा पानी पस्दा घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा तथा अन्य दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेको थियो। एसडीसीएसले मनाङको तालगाउँ लगायत विभिन्न क्षेत्रमा जलवायु तथा विपद उत्थानशीलता कार्यक्रम सञ्चालन गर्दै आएको र सोही कार्यक्रम अन्तर्गत विपदका बेला कार्यक्रम आयोजना गरिएको सो परियोजना विज्ञ विमल विकले जानकारी दिनुभयो। एसडीसीएसले यसअघि 2078 सालको बाढ़ीपछि विपद व्यवस्थापन अन्तर्गत तालगाउँमा साइरन चढ़ान, मनोवैज्ञानिक प्राथमिक उपचार, खोज तथा उद्धार र सुरक्षित स्थानान्तरणमा सम्बन्धी तालिम प्रदान गर्दै आएको छ। उक्त तालिमले यसपटकको बाढ़ीबाट समयमा स्थानीय समुदायलाई विपदको सामना गर्न सहयोग पुगेको तालगाउँको वडाध्यक्ष मिन्दासी गुरूङले बताउनुभयो। संस्थाले समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई एकीकृत गर्दै विपद प्रभावित नागरिकको पुनर्स्थापना र उत्थानशीलतामा योगदान पुर्याउँदै आएको छ। कार्यक्रम मार्फत विपदको समयमा स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग र राहत उपलब्ध गराउनुका साथै समुदायको विपद सामना गर्ने क्षमता अभिवृद्धि स्थानीयलाई राहत मिलेको छ।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 066-590-99-98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
9: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
10: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
9: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
10: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74486।
12: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
13: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
12: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
12: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: मर्सङ्गदी गाउँपालिकामा आज मंगलबारदेखि दशैं लसित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ। गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालन समितिको आयोजनामा खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा हाट बजार सञ्चालन हुनेछ। 27-29 गतेसम्म 3 दिनसम्म सञ्चालन हुने हाट बजारमा ताजा तरकारी तथा फलफूल, खसी बोका, फेडा, कुखुरा लगायतका पशुपन्छी स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज तथा हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछ। पालिकाले यसअघि नै पशुजन उत्पादनको समर्थन मूल्य समेत निर्धारण गरेको छ। स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरणका लागि विगतको वर्षदेखि नै गाउँपालिकाले दशैंको अवसरमा हाट बजार मेला सञ्चालन गर्दै आएको छ। यसैबीच गाउँपालिकाले किसानका लागि विशेष प्रोत्साहन कार्यक्रम समेत ल्याएको छ। हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्रीको मूल्य 3% प्रोत्साहन रकम उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। लमजुङको दुधपोखरी गाउँपालिका 1 घमर चोकमा बिरुजुली आमा समूहले दशैं तिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने कार्यमा प्रतिबन्ध लगाएको छ। चाडपर्वका बेला जुवातासका कारण सामाजिक विकृति, विसंगति तथा झैझगडा बढ़न सक्ने भन्दै समूहले गाउँमा सार्वजनिक स्थानदेखि घरभित्रसम्म जुवातास नखेल्न र नखेलाउन आग्रह गरेको हो। यस सम्बन्धी सूचना जारी गर्दै समूहले चाडपर्वलाई सभ्य, मर्यादित र संस्कृति मैत्री बनाउन गाउँलेलाई अनुरोध गरेको छ। मिरिजुली आमा समूहकी अध्यक्ष दरमाया गुरूङको अनुसार जुवतासले समाजमा नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको मनोविज्ञानमा समेत असर पर्न सक्छ। घरभित्रै लुकेछुपी जुवतास खेल्दा बालबालिकामा गलत सन्देश जाने भएका

0: सामाजिक सद्भाव र सांस्कृतिक पहिचान जोगाउने अवसरको रूपमा मनाउन गाउँलेको सहयोग आवश्यक रहेको समूहले जनाएको छ। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टीडाइमेन्सनल पोभर्टी इण्डक्सन इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्यामा दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाममा जस्ता एसियाली देशहरूको गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरीबीमा बाँचिरहेका मानिसको संख्या बढ़ेर 1 अरब 20 करोड़ पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबको संख्या 5 करोड़ 15 लाख बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा उल्लेख छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: दशैं नजिकिएसँगै गाउँ बस्तीमा चहल पहल, ग्रामीण बस्तीहरूमा सामूहिक सरसफाई, नेपाली कांग्रेस प्रदेश एक क्षेत्रीय कोष अध्यक्षमा दौर्तीका कुमराज गुरूङ मनोनित, प्रवक्तामा गंगबहादुर कुताल, बाढ़ी प्रभावित मनाङको तालकामा निशुल्क स्वास्थ्य सेवा एवं मनोसामाजिक सहयोग, बाढ़ी पीड़ितलाई राहत पनि वितरण, र दूधपोखरी एक घमर चोकमा जुव तास खेल्न रोक अटेर गरे कानूनी कार्यवाही। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज।
1: ए बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट फलसिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ?

0: हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
6: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका साथ लम्जुङ। सम्पर्क फोन 0665520209।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9845008961।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ याद राखौ रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो
6: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244

0: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
1: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गदी 95 MHz।
0: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
1: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
6: यो ब्लाउज न्यू रिचो लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिक नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-74372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98139 4932।

नमस्कार। कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्सेङ्गदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा 19 भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org, हाम्रो पात्रो र रेडियो मर्सेङ्गदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरू जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनको क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञहरूको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणालीबारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले प्याज खेतीको बारेमा तपाईले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईलाई कागती खेती प्रविधिको बारेमा महत्वपूर्ण जानकारी राख्नेछौं। कागती एक बहुवर्षीय फलफूल बाली हो र यो अमिलो जातको फलफूल अन्तर्गत पर्दछ। नेपालको हावापानी र धरातलीय हिसाबले कागती खेतीका लागि उपयुक्त मानिन्छ। यसको खेती पहाड़देखि तराई, भित्री मधेस र बेसी टारमा गर्न सकिन्छ। अमिलो वर्गको फलको माग दिन प्रतिदिन बढ़दै गइरहेकोले तराईदेखि पहाड़सम्म खेती हुने भएकोले यस बालीले व्यावसायिक उत्पादन गर्न सकिन्छ। अमिलो वर्गको फलको माग दिन प्रतिदिन बढ़दै गइरहेकोले हामीले कागती खेतीको व्यावसायिक उत्पादन गर्न सकिन्छ। सुनौ कागतीको महत्व र फाइदाहरू। कागतीमा भिटामिन सी उपलब्ध हुने भएकोले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ़ाउनुका साथै मानिसमा हुने विभिन्न स्वास्थ्य समस्या जस्तै उच्च रक्तचाप, कब्जियत, रुघाखोकी, अपच, बात, आलस्य कम गर्न सहयोग पुर्याउने गर्दछ। कागतीले रगतमा भएका चिनीको मात्रालाई घटाउन मदत पुर्याउँछ र मुटु तथा क्यान्सर सम्बन्धी समस्याहरूलाई कम गर्ने गर्दछ। सुनौ कागती खेती गर्नको लागि चाहिने हावापानी। नेपालमा कागती खेती 100 मिटर उचाइदेखि 1400 मिटरसम्म उचाइ भएको क्षेत्र उपयोगी हुने मानिन्छ। यस खेतीका लागि 8-10 घण्टा राम्रो सूर्यको प्रकाश लाग्ने 800-1000 मिलिमिटरसम्म वर्षा र तापक्रम 10-35 सेन्टिग्रेड रहने स्थान उपयुक्त मानिन्छ। कागती बालीलाई जंगली जनावरले कम क्षति गर्ने भएकोले मध्यवर्ती क्षेत्रमा यसको खेती गर्नु उपयुक्त हुन्छ। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर 1 र 2 मा हावापानीका दृष्टिकोणले यो बाली यस भेगहरूमा लगाउन

पनि हुने गर्दछ। तेह्रथुम स्थानीय जातको कागती मध्य पहाड़को 800 देखि 1400 मिटरसम्म उचाइ भएका स्थानहरू यसको व्यावसायिक खेती गर्न सकिने गर्दछ। फलहरू गोला, पाक्दा सुनौलो रंगका, चिल्ला, पाताला बोक्रा भएका, रसिला र बास्नदार हुने गर्दछन्। मध्य पहाड़ी भागमा यसको खेती गर्दा कार्तिकदेखि पौषसम्म उत्पादन लिन सकिन्छ। एउटा फलको सरदर तौल 40 देखि 50 ग्राम र पाकिसकेपछि फलको रंग हल्का पहेंलो हुने गर्दछ। अब जानौ कागती बिरुवा लगाउने विधि र समय। बिरुवा लगाउनु 1-2 महिना पूर्व नै 3 फिट गोलाई र 3 फिट गहिराईको खाडल खन्नु पर्दछ। माटोमा भएको रोग किराका फूल नष्ट गर्नको लागि खाडल खनिसकेपछि खाडलमा सुकेका झारपात राखी जलाउनु पर्दछ। बिरुवा लगाउनु भन्दा पहिले खाडलमा राम्रोसँग पाकेको 20-25 केजी गोबर मल माटोसँग मिसाएर खाडल पुर्नु पर्दछ र 1-2 हप्तापछि बिरुवा लगाउनु पर्दछ। अब सुनौ सिंचाई। यदि रोप्ने समयमा पानी परेको छैन, माटो सुख छ भने जरासम्मको माटो भिज्ने गरी सिंचाई गर्नुपर्दछ। आवश्यकता अनुसार माटोमा भएको चिस्यानको मात्रा हेरेर सिंचाई व्यवस्था गर्नुपर्दछ। अब सुनौ मल खाद व्यवस्थापन। कागतीको बिरुवा लगाइसकेपछि 40-50 वर्षसम्म रहिरहने र वर्षेनी जमीनमा भएका पोषक तत्व लिँदै बढ्दै र फाल्दै जाने भएकोले एकपटक मल प्रयोग गरेर मात्र हुँदैन। सुनौ तालिम तथा काटछाट। कागती बिरुवाको वर्षेनी नियमित रूपमा चोर हाँगा, सुकेका, भाँचिएका, बाक्लो, रोग र किरा लागेका र एक आपसमा जुधेका, खप्टिएका हाँगा काटछाट गर्नुपर्दछ। काटछाट गर्दा मूल काण्डको 40-50 सेन्टिमिटर भन्दा तल आएका सबै हाँगाहरू हटाउनु पर्दछ। काटछाट गर्दा बिरुवाको फल टिपिसकेपछि नयाँ पालुवा आउनुभन्दा पहिले पौषदेखि माघ महिनासम्म उपयुक्त हुने गर्दछ। अब सुनौ कागती टिप्ने उपयुक्त समय र भण्डारण गर्ने समय। परिपक्व फलहरू हरियो तर चिल्लो अवस्थामा टिप्नु पर्दछ। फल बिहान 9-11 बजे र साँझ 3-6 बजेसम्म टिप्नु राम्रो हुन्छ। कागती बालीमा एकै पटक सबै फलहरू टिप्नको लागि तयार नहुने भएकोले एउटै बोटबाट फलहरू पटक पटक टिप्नु पर्दछ। टिपिसकेको फलहरूलाई कार्टुन, बोरा, डालो र ढोकामा राखेर 4-5 दिनसम्म घाम नलाग्ने स्थानमा भण्डारण गर्नुपर्दछ। उत्पादन। उन्नत प्रविधिबाट खेती गरेमा बिउको जात र मल खाद व्यवस्थापन अनुसार बालीबाट सरदर 1000-1200 किलो प्रतिरोपनी उत्पादन हुने गर्दछ। अब सुनौ कागतीमा लाग्ने रोग तथा किरा व्यवस्थापनको बारेमा। कागती खेतीमा लाग्ने मुख्य रोगहरू निम्न रहेका छन्। जरा, फेद कुहिने र खोटो निस्कने रोग। यो रोग लागेपछि बोक्राहरू फुट्न थाल्दछ, पातहरू पहेलो भई झर्छन्, जरा कुहिएर जान्छ र पछि बोट पुरै सुकेर जाने गर्दछ। ट्रिस्टिजा भाइरस। यो रोग भाइरसबाट लाग्ने एक मुख्य रोग हो। शुरूको अवस्थामा बोटको विकासक्रम रोकिँदै जाने, पातहरू पहेलो हुँदै जाने, फल लाग्ने क्रम कम हुँदै जाने र दाना सानो हुने गर्दछ। सुनौ यो रोगको व्यवस्थापन। यस्तो रोगी बोटहरू राम्ररी पहिचान गरी जराईसँग निकाली राम्ररी जलाउनु पर्दछ। 10-15 दिनको फरकमा गाईका मूत्र छर्नाले पनि रोग नियन्त्रण गर्न सकिन्छ। 1 लिटर गुहुँतमा 7-8 लिटर पानी मिसाई छर्नु पर्दछ। सिट्रस क्यांकर। यो रोग लागेको पातहरूमा दुवैपट्टि खैरा र काला दागहरू देखिने गर्दछन्। रोग बढ्दै गएमा हाँगाहरूमा पनि आक्रमण भई पातहरू झर्दछन्, फलहरूमा पनि काला खटिरा देखिने गर्दछन्। सुनौ यो रोगको व्यवस्थापन। रोग लागि सुकेका मुनारा हाँगालाई काटेर जलाइदिनु पर्दछ। 1% बोर्डो मिश्रण फागुन, जेठ र असोज महिनामा बोट बिरुवाहरूमा छर्नु पर्दछ। सुनौ कागती खेतीमा आइपर्ने केही समस्या र तिनका न्यूनीकरण। कागतीको फल झर्ने र फुट्ने समस्या। कागतीमा फल झर्ने समस्याको मुख्य कारण बगैंचा स्थापना समयदेखि नै मल खाद, हावापानी, माटो, झारपात, रोग, किरा, लगाइएको जात

आदि आदिमा ध्यान पुर्याउन सकिएन भने हुने गर्दछ। खराने रोग, यो रोग पनि ढुसीबाट हुने हो। कलिलो पात्रा हाँगा पूरै सेतो ढुसीले ढाक्छ र पछि कालो भएर मरेर जाने गर्दछ। सुनौ खराने रोगको व्यवस्थापनको तरिका। यस्ता रोग लागेका हाँगाहरू काटेर जलाइदिनु पर्दछ। नयाँ पालुवा आउन साथ झोल मलुवा गाईको गहुँत एक भागमा पाँच भाग पानी मिसाएर बिरुवाको पात भिज्ने गरी छर्नु पर्दछ। यसरी छर्दा रोग नियन्त्रण हुनुका साथै बिरुवाहरूलाई आवश्यक पर्ने नाइट्रोजनको मात्रा पनि पातबाटै लिने गर्दछ। कागती रोगमा लाग्ने मुख्य किराहरू र यसका व्यवस्थापन। कागती बालीमा खास गरी लाही किरा, कत्ले किरा, सुरुङ्गा खन्ने किरा, पतेरो किरा, पात खाने खप्टे किरा, गवारो किरा लाग्ने गर्दछ। यी किराहरूलाई व्यवस्थापन गर्न निम्न उपायहरू अपनाउन सकिन्छ। केही मात्रामा भए हातैले किसेर मार्नु पर्दछ। निमजन्य विषादी 3-5 मिलिलिटर प्रति लिटर पानीमा मिसाई छर्काउनु पर्दछ। 10-15 दिनको फरकमा गाईको 1 लिटर गहुँतमा 7-8 लिटर पानी मिसाई छर्दा किरा नियन्त्रण गर्न सकिन्छ। सुनौ बोडो पेस्ट मिश्रण बनाउने विधि। निलो तुथो चुन र पानीको मात्रा मिलाई बोर्डो पेस्ट मिश्रण बनाउने गरिन्छ। ढुसी रोगहरूको लागि यो राम्रो विधि हो। 100 ग्राम निलो तुथो राम्ररी पानीमा घुल्ने गरी पिस्नु पर्दछ। 100 ग्राम घरमा लगाउने चुना 1 लिटर पानीमा एक दिन अगाडि एउटा प्लास्टिकको भाँडोमा डुबाई राख्ने वा मसिनो गरी पिस्नु पर्दछ। पछि त्यो घोल बाक्लो पेस्ट बन्छ। त्यसै पेस्टलाई काटछाँट गर्दा लागेको बोटहरूको घाउमा ब्रसले लेप लगाउने वा कागतीको फेदमा पेस्ट लगाउनु पर्दछ। सुनौ समाधान। वर्षेनी आवश्यक पोषक तत्वहरूको रूपमा विभिन्न सिफारिश गरिएको मलखात्रा मात्र प्रयोग गर्नुपर्दछ। बगैंचालाई झारमुक्त अवस्थामा राख्नुपर्दछ र सिंचाईको अभाव भएमा पनि फल झर्ने भएकोले सिंचाईको राम्रो प्रबन्ध मिलाउनु पर्दछ। कागतीमा यदि लामो समयसम्म फलेको अवस्थामा सुक्खा पर्न गयो र 81 पानी पर्न गएमा जराबाट बढ़ी पानी सोसेर लिँदा फल फुट्ने समस्या आउँछ। त्यसैले सिंचाई वा माटोमा चिस्यानको मात्रा कायम राख्नुपर्दछ। आज हामीले कार्यक्रम कृषिका कुरामा कागती खेतीको बारेमा तपाईंलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्सेङ्गी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Teleponia.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: दुनियाभर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे। तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
6: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
7: होस् गरे होस् त चमेली, यो लौन मान्छेको त केही भर हुन्न।
4: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
8: को खाली राखेर काख फरेको थिए, त्यही काखले आज रित्तो भयो।
9: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
4: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीला तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
10: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
11: सारा नेपालीहरूको सपना आकाशमा, अनि मुटुहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्, यो सिस्टम रोकिनै पर्छ।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 9747938798।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा

0: मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
2: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
3: आया मरे नि आमा, आया नि आए।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850086780।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 8 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 मा जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
8: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244।

0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Liponia. Extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
5: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
6: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लमजुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
6: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
5: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
6: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ, साथै समर्थन मूल्य समेत तोकिएको छ।
5: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर, खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
6: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
5: थप जानकारीका लागि सम्पर्क 9556045650 र 9556039340।
6: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
7: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32 हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रा

0: विश्वेश्वर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98479769229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
2: दुनिया भर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे। तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
3: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
4: होस् गरे होस् त चमेली, यो लाउने मान्छेको त केही भर हुन्न।
0: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुजाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
5: को खाली राखेर काख परेको थिए, त्यही काख पनि आज रित्त भयो।
6: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अक्षारो पार्न सक्छ।
0: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
7: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
8: सारा नेपालीहरूको सपना आकाशमानी मुटुहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहर, सम्पर्क 97497738798।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। धादिङको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चोम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूको नयाँ प्रतिबन्ध। रूसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्गको धादिङ गजुरी गाउँपालिका 5 रहेको गलौदी सड़क खण्डमा दुईतर्फिनी गाड़ी सञ्चालनमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकोले गैराती गाड़ीको आवत जावत रोकेर काम गरिएको थियो। सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि गलौदी खण्डको सड़क पूर्ण रूपमा खुलेको हो। अहिले दशैंको समय भएकोले पृथ्वी राजमार्गमा गाड़ीको अत्यधिक चाप छ। गलौदीमा सड़क भाँसिएपछि गएको शुक्रबार बेलुकादेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएको थियो। यसैबीच संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै पनि अवरोध छैन। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत सबै मुख्य सड़कमा दुईतर्फी नै गाड़ी चलिरहेका छन्। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप पनि बढ़न थालेको छ। अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाडौँ उपत्यका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा हिजोदेखि आज बिहानसम्म 56,809 जना यात्रु बाहिरिएका छन्। नागडुंगा नाकाबाट 27,649 र फर्पिङ नाकाबाट 5,000 भन्दा धेरैको संख्यामा यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट, भीमडुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा नाकाबाट पनि यात्रु बाहिरिने गरेका छन्। यसैबीच घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायले भने यात्रुको व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको अवस्थाको कारण यातायात व्यवस्थापनमा समस्या आएको बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको मात्रै भाड़ा तिर्न र गाड़ी धनीलाई पनि गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अस्ति आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। चुमनुम्री गाउँपालिका छ उर्ली लुङ्गु खोलातर्फबाट बुढ़ी गण्डकीमा आएको बाढ़ीका कारण मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सुरक्षा अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पदमार्गमा भने क्षति पुर्याएको छ। एम क्याम्पले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। चुमनुम्री गाउँपालिका छ लोकपा सार्दीभीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो। धार्चे गाउँपालिकाको माछाखोलाबाट चुमनुम्रीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एम क्याम्पका सूचना अधिकारी ओझाले बताउनुभयो। उहाँका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ, तर माछाखोलाबाट जगतसम्म र सर्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ। आयोजनाले क्षतिग्रस्त पदमार्ग पुननिर्माण गर्न सम्बन्धित निकायसम्म समन्वय भइरहेको पनि जनाएको छ।
काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला घमाइलो छ। दिउँसोपछि हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँ तथा देशका बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित दिउँसोपछि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको हो। भोलि पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। पर्सि भने हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यको मतपेटिका खोलेर गणना थालिएको पार्टीको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ। भोलिसम्म सबै मत परिणाम सार्वजनिक गर्ने गरी गणना तीव्र पारेको समितिले जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नयाँ तथा पुराना गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता, नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाड़ी जाँच गराउनु पर्ने छैन। त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सकल परिचय पत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार गाड़ीको बीमा गर्न वा बीमा नवीकरण गर्न समेत गाड़ी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन। यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले संशोधित व्यवस्था अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकोले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो। चन्द्र घण्टा देवीको स्वरूप सामान्य शान्त एवं करूणामय छ। गीत संगीत क्षेत्रमा लागेकाहरूले चन्द्र घण्टा देवीको विशेष पूजा गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रको अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्छ। नेपालले भारतबाट उखुका उन्नत चार जात भित्र्याएको छ। उखु अनुसन्धान तथा विकासलाई सुदृढ़ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो। लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जातमध्ये सीओएलके 16202, 16407, 17331 र सीओएस 18231 नेपाललाई दिएको हो। बाराको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा जात नेपालमा भित्रिआएको हो। काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषद नारका कार्यकारी निर्देशक श्रीमद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढ़ी छ। नार्कले 2 वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानमाझ पुर्याउने योजना बनाएको छ। यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने नार्कको विश्वास रहेको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै झण्डै 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। यूकी विदेश नीति प्रमुख काला कालासले नयाँ प्रतिबन्धबारे जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल एक्समा उहाँले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषयमध्ये आधाभन्दा धेरै रूसको ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेका बताउनु भएको छ। रूस युक्रेन युद्ध शुरू भएता यूले प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि काजा कालासले बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। नयाँ प्रतिबन्धको उद्देश्य युक्रेन विरूद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रूसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन, सुस्त र महँगो बनाउनु रहेको कालासले बताउनुभयो। अमेरिका र यू बीचको सहकार्यले रूसमाथिको दबाव थप प्रभावकारी बनाउने पनि उहाँको भनाइ छ। अब खेल खबर। ओमानमा चलिरहेको एसीसी आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलू टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान 11:15 बजे अल अमिरातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष 4बाट बाहिरिसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष 6भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंकसहित 6ौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंकसहित 4थ स्थानमा छ। त्यस्तै क्यानाडा 34 खेलबाट 25 अंकसहित 7ौं र यूएई 32 खेलमा 19 अंकसहित 8ौं अर्थात पुछारमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। धादिङको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाण्ड उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाण्डबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनासलु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चुम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060मा संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै यूको नयाँ प्रतिबन्ध। रूसमाथिको दवाब थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 066-520-209।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ
6: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ
5: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्
6: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ साथै समर्थन मूल्य समेत तोकिएको छ
5: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म
6: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ स्थानीय उत्पादनको प्रयोग गरौ किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ
5: थप जानकारीका लागि सम्पर्क 98560-45650 र 98560-79340
6: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
4: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहंदी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिंग, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
15: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात, पुरानो बैंकसुक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि, हेर्न दुलैले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania
1: Extreme Energy Drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
6: होइन यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाथो रेडियो बटार्या बटारै गर्छ बा।
7: लौ सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीतको बजा छ कुन रेडियो हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: ने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ। फोन नम्बर 0665210083।
6: सम्पर्क मोबाइल नम्बर 9857013375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच।

0: सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
2: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना शुरू। राष्ट्रपतिले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक। दशैं लागेसँगै 24 घण्टामा 56,000 छोडे काठमाडौँ उपत्यका र विश्वकप क्रिकेट लीग दुईमा नेपालले आज ओमानसँग खेल्दै। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
3: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
0: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
3: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
0: हाट बजार हुने स्थान मर्स्याङ्दी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
3: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
0: थप जानकारीका लागि सम्पर्क 98 5 60 45 650 र 98 5 60 79 340।
3: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
0: अब समाचार विस्तारमा। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येको तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक आज आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकोले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोय राज नेपालले जानकारी दिनुभएको छ। चन्द्रघण्टा देवीको स्वरूप सामान्य, शान्त एवं करूणामयी छ। गीत संगीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्दछन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येको दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयदशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने गरिन्छ। नवरात्रको अवसरमा काठमाडौँ उपत्यका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्दछ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्यको मतगणना शुरू भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुल्ला तर्फको केन्द्रीय सदस्यको मतगणना शुरू भएको हो। केन्द्रीय सदस्यतर्फ अन्य क्लस्टरहरूको मतगणना भने अहिले पनि जारी रहेको छ। समितिका अनुसार पदाधिकारीहरूको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ। एक महिलालाई धम्क्याउनका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रपतिले वक्तव्य जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको हो। राष्ट्रपतिका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएको छन्। अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन छानबिनको अवधिभर सुनारलाई पनि कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। बडा दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकामा आफ्नो घर फर्कने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जारी लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्कने क्रम बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्मको 24 घण्टामा 56,809 यात्रु बाहिरिएको राजसालाई जानकारी दिनुभएको छ। उहाँका अनुसार फर्पिङ नाकाबाट 5,510, नागढुङ्गा नाकाबाट 27,649, थानकोट नाकाबाट 56,000, थानकोट नाकाबाट 56, भीमडुङ्गा नाकाबाट 513, तिनपिप्ली नाकाबाट 972, साँखु नाकाबाट 608, भक्तपुर नाकाबाट 20,615 र भट्टी डाँडा नाकाबाट 886 यात्रु बहिरिएको छन्। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव जेगनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार अहिले 11:15 अल अमिरा रातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडा संघको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंकसहित 6 स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंकसहित 4 स्थानमा छ। त्यस्तै क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 र यूएई 32 खेलमा 19 अंकसहित 8 अर्थात पुच्छरमा रहेको छ। बडा दशैं नजिकिएसँगै लमजुङका ग्रामीण बस्तीमा सामुदायिक सरसफाई अभियान शुरू भएको छ। चाडपर्व मनाउन घर फर्कने आफन्त तथा घर परिवारजनको स्वागतका लागि स्थानीय आमा समूह, युवा क्लब र विभिन्न समुदायका नागरिक सरसफाईमा जुटेका छन्। विशेष गरी वर्षाका कारण हिलम्मै भएका ग्रामीण सड़क वा बाटोमा ढुंगा बिछाउने, झाड़ी फाटे र सीढ़ी निर्माण गर्ने लगायत काम भइरहेका छन्। दशैंमा गाउँ आउने आफन्त तथा पाहुनालाई आवत जावतमा सहज होस् भन्ने उद्देश्यले स्थानीयवासी सामूहिक रूपमा बाटोघाटो सरसफाई तथा मरम्मतमा जुटेका हुन्। स्थानीयवासीका अनुसार दशैंलाई उल्लासमय बनाउन सरसफाईको पनि उत्तिकै महत्व रहेको छ। सबैजना मिलेर सरसफाई गर्दा गाउँ बस्ती स्वच्छ हुनुका साथै आपसी सद्भाव र आत्मीयता पनि बढ़ने उनीहरूको भनाइ छ। गाउँका बाटोघाटो सफा गर्नेदेखि घर लिपपोत र आँगन सफा गर्नेसम्मका काममा स्थानीयवासी व्यस्त हुन थालेका छन्। यसैबीच रोजगारीका लागि विदेशिएका र अध्ययनका लागि शहरमा बस्दै आएका युवाहरू गाउँ फर्कने क्रम पनि बढ़ेको छ। अन्य समयमा सुनसान जस्तै रहने ग्रामीण बस्तीमा दशैं मनाउन घर फर्कनेको चहल पहल बढ़ेसँगै छुट्टै रौनक आउन थालेको छ। लामो समयपछि परिवार आफन्त र साथीभाइसँग भेटघाट हुने भएपछि गाउँघरमा दशैंको उत्साह थपिएको छ। दशैंको आगमनसँगै सदरमुकाम सहित जिल्लाका प्रमुख बजारमा पनि चहल पहल बढ़ेको छ। बेसी शहर, सुन्दर बजार, भोटेउडार, खुदी, सोती पसल, दुई पिप्ले र भोरलेटार लगायतका बजारमा किनमेल गर्ने ग्राहकको भीड़ बढ़न थालेको हो। विशेष गरी कपड़ा, फेन्सी, सिलाई कटाई, मसला, किराना तथा हार्डवेयर पसलमा ग्राहकको चहल पहल बढ़ेको व्यवसायीहरूले बताएका छन्। दशैंका लागि आवश्यक सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट समेत ग्राहक बजार आउन थालेपछि व्यापारिक गतिविधि बढ़ेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले व्यवसायीहरूले विदाका दिनमा समेत पसल खुल्ला राख्दै आएका छन्। विदाको दिन मात्र सदरमुकाम आएर किनमेल गर्न सक्ने ग्राहकलाई लक्षित गर्दै पसल सञ्चालन गरिएको व्यवसायीहरूको भनाइ छ। दशैंका बेला सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही र चाडपर्वको किनमेलका लागि बजार पुग्ने ग्राहकहरूको चहल पहली सदरमुकाम बेसेसहर सहित जिल्लाका प्रमुख बजारमा छुट्टै रौनक थपिएको छ। गाउँबस्तीको सरसफाई, घर फर्कनेहरूको लर्को र बजारमा बढ़दो चहल पहलले नामजुङमा दशैंको माहौल विस्तारै तात्न थालेको छ। नेपाली कांग्रेस लमजुङ प्रदेश निर्वाचन क्षेत्र एकको क्षेत्रीय कार्य समितिको सदस्यमा दोर्दीका कुमराज गुरूङ मनोनित भएका छन्। क्षेत्रीय सभापति विजय गुरूङको अध्यक्षतामा बसेको कार्य समिति बैठकले गुरूङलाई को सदस्यमा मनोनित गरेको हो। गत 12 गते भएको अधिवेशनमा सर्वसम्मत चयन भएको समितिको पहिलो बैठकबाट नै को सदस्य सहित प्रवक्ता समेत मनोनित गरेको छ। क्षेत्रीय समिति प्रवक्तामा गंगबहादुर कुताल चयन हुनुभएको छ। नेपाली कांग्रेसको विधान अनुसार समितिको सभापति, सभापति, सचिव, सहसचिव लगायत सदस्यसम्म निर्वाचन प्रक्रियाबाट चयन हुने प्रावधान छ भने को सदस्य पद निर्वाचित समितिले मनोनित गर्ने प्रावधान रहेको छ। सोही प्रावधान बमोजिम पहिलो बैठकबाट नै को सदस्य मनोनित गरिएको क्षेत्रीय सभापति गुरूङले जानकारी दिनुभयो। यसअघि अधिवेशनबाट सभापति गुरूङ सहित उपसभापतिमा पशुपति अधिकारी, सचिवमा योगेश घिमिरे, सहसचिवमा जुद्धबहादुर भण्डारी सर्वसम्मत भएका थिए। त्यसै गरी सदस्यतामा कुताल सहित लक्ष्मण गुरूङ, शिवराम सिलवाल र चुनामणि थापा सर्वसम्मत भएका थिए। विधानको व्यवस्था अनुसार केही सदस्य मनोनित गर्ने समेत प्रावधान रहेको कांग्रेस लमजुङले जनाएको छ। प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा क्षेत्रीय समिति एकको पहिलो बैठक सम्पन्न भइसक्दा प्रदेश दुईमा भने अझै पनि सभापतिको टुंगो लागेको छैन। बराबर मत परिणामका प्रदेश निर्वाचन क्षेत्र ख क्षेत्रीय सभापतिको टुंगो नलागेको हो। क्षेत्रीय सभापतिमा तीनजनाको उम्मेद्वारी रहेकोमा प्राप्त मत परिणाम अनुसार दुईजना उम्मेद्वारको मत बराबरी भएको हो। क्षेत्रीय सभापतिको उम्मेद्वार अमृत न्यौपाने र इन्जिनियर दिपेन्द्र रावलको मत बराबरी 324 आएको थियो। क्षेत्रीय सभापतिका लागि कुल 824 मतगणना हुँदा न्यौपानेले 324 र रावलले 324 मत प्राप्त गरेका थिए। बाहेक क्षेत्रीय सभापतिकै उम्मेद्वार रहेका राजेश थापाले 167 मत प्राप्त गरेका थिए। गोला प्रथाद्वारा सभापति चयन गर्ने वा कार्यकाल बाँड्ने भन्ने विषयमा चर्चा चले पनि कुनै निष्कर्ष निस्किएको छैन। सभापतिका दुईजना उम्मेद्वार र जिल्ला स्थित शीर्ष नेताहरूबीच छलफलबाट सहमति गराउने पहल भए पनि कांग्रेसको केन्द्रीय महाधिवेशनका कारण समय पर्याप्त नभएको भन्दै सो विषयलाई टुंगो नलगाई राखिएको छ। हिमाली जिल्ला मनाङको तालगाउँमा निशुल्क स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श भएको छ। गत 11 गते आएको बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसले स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा राहत सामग्री सहितको कार्यक्रम गरेको हो। विपदबाट प्रभावित स्थानीयको स्वास्थ्य अवस्था परीक्षण गर्न तथा उनीहरूको मानसिक र भावनात्मक स्वास्थ्यमा सहयोग पुर्याउन एसडीसीएसको टोली तालगाउँ पुगेको हो। कार्यक्रममा स्थानीय 70 जनाको स्वास्थ्य परीक्षण भएको एसडीसीएस नमूना सामुदायिक अस्पतालका प्रमुख हेमान्त श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै बाढ़ीका कारण उत्पन्न तनाव, डर, चिन्ता तथा अन्य मनोसामाजिक असरलाई सम्बोधन गर्न स्थानीयलाई मनोसामाजिक परामर्श पनि गरिएको श्रेष्ठले बताउनुभयो। टोलीले प्रभावित समुदायको तत्कालीन स्वास्थ्य अवस्थालाई सम्बोधन गर्नुको साथै राहत सामग्री समेत उपलब्ध गराएको श्रेष्ठको भनाइ छ। बाढ़ीका कारण तालगाउँ डुभारमा परेको थियो। बस्तीका धेरै घरमा पानी पस्दा घरभित्र रहेका खाद्यान्न, लत्ता कपड़ा तथा अन्य दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेको थियो। एसडीसीएसले मनाङको तालगाउँ लगायत विभिन्न क्षेत्रमा जलवायु तथा विपद उत्थनशीलता कार्यक्रम सञ्चालन गर्दै आएको र सोही कार्यक्रम अन्तर्गत विपदका बेला कार्यक्रम आयोजना गरिएको सो परियोजना विज्ञ विमल विक्कले जानकारी दिनुभयो। एसडीसीएसले यसअघि 2078 सालको बाढ़ीपछि विपद व्यवस्थापन अन्तर्गत तालगाउँमा साइरन जडान, मनोवैज्ञानिक प्राथमिक उपचार, खोज तथा उद्धार र सुरक्षित स्थानान्तरण सम्बन्धी तालिम प्रदान गर्दै आएको छ। उक्त तालिमले यस वर्षको बाढ़ीका समयमा स्थानीय समुदायलाई विपदको सामना गर्न सहयोग पुगेको तालगाउँका वडाध्यक्ष मीन राशि गुरूङले बताउनुभयो। सशल्य समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई एकीकृत गर्दै विपद प्रभावित नागरिक शैलीको पुनस्थापना र उत्थानशीलतामा सहयोग पुर्याउँदै आएको छ। कार्यक्रम मार्फत विपदको समयमा स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग र राहत उपलब्ध गराउनुका साथै समुदायको विपद सामना गर्ने क्षमता अभिवृद्धिमा स्थानीयलाई राहत मिलेको छ। सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
5: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसिसर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186, फोन 066-520-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसिसर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
8: रिबन अर्ग्यानिक खाद्य उद्योग, बेसिसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98-461-23-284 र 98-291-80-746।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्सङ्गी गाउँपालिकामा आजदेखि दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ। मर्सङ्गी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा हाट बजार सञ्चालक समितिको आयोजनामा खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा हाट बजार सञ्चालन हुनेछ। 27 29 गतेसम्म 3 दिनसम्म सञ्चालन हुने हाट बजारमा ताजा तरकारी तथा फलफूल, खसी, बोका, भेड़ा, कुखुरा लगायतका पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज तथा हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछ। पालिकाले यसअघि नै 9 हाट बजारमा बिक्री गरिने कृषि तथा पशुजन्य उत्पादनको समर्थन मूल्य समेत निर्धारण गरेको छ। स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरणका लागि विगतका वर्षदेखि नै पालिकाले दशैंको अवसरमा हाट बजार मेला सञ्चालन गर्दै आएको छ। यसैबीच गाउँपालिकाले किसानका लागि विशेष प्रोत्साहन कार्यक्रम समेत ल्याएको छ। हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेड़ा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम उपलब्ध गराउने गाउँपालिकाको अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। लमजुङको दुधपोखरी गाउँपालिका एक घमरचोकमा मिनीजुली आमा समूहले दशैं तिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने कार्यमा प्रतिबन्ध लगाएको छ। चाडपर्वका बेला जुवातासका कारण सामाजिक विकृति, विसंगति तथा झैझगडा बढ़न सक्ने भन्दै समूहले गाउँमा सार्वजनिक स्थानदेखि घरभित्रसम्म जुवातास नखेल्न र नखेलाउन आग्रह गरेको हो। यस सम्बन्धी सूचना जारी गर्दै समूहले चाडपर्वलाई सभ्य, मर्यादित र संस्कृति मैत्री बनाउन गाउँलेलाई अनुरोध गरेको छ। मिलीजुली आमा समूहकी अध्यक्ष दरमाया गुरूङका अनुसार जुवातासले समाजमा नकारात्मक प्रभाव पार्नुका साथै बाल बालिकाको मनोविज्ञानमा समेत असर पार्न सक्छ। घरभित्रै लुकीछिपी जुवातास खेल्दा बाल बालिकामा गलत सन्देश जाने भएकोले यसको नियन्त्रणका लागि पहल गरिएको उहाँले बताउनुभयो। यो हाम्रो शुरूआत हो। अहिले जुवातास खेल्न रोक लगाएको छौं। अटेर गर्ने वा विवाद गर्न आउने अवस्था भए कानूनी कार्यवाहीका लागि पनि अघि बढ़न सकिन्छ, अध्यक्ष गुरूङले बताउनुभयो। समूहले चाडपर्वका अवसरमा आयोजना गरिने सोरठी, मारूनी तथा देउसी भैलो जस्ता मौलिक संस्कृतिलाई सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्न पनि गाउँलेलाई आग्रह गरेको छ। आपसी सद्भाव र एकतालाई कायम राख्दै स्थानीय संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्धनमा जुट्न समूहले सबैलाई अनुरोध गरेको छ। चाडपर्वलाई मनोरञ्जनसँगै सामाजिक सद्भाव र सांस्कृतिक पहिचान जोगाउने अवसरका रूपमा गाउँलेले सहयोग आवश्यक रहेको समूहले जनाएको छ। नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेका सरकारी अधिकारीले स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। पौडेलका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्यमा समस्या रहेका छन्। सन् 2020 सर्वेक्षण अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकोले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा वर्षेनी झण्डै 7,200 आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% भन्दा तल झार्ने लक्ष्य रहेको छ। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरका कार्यक्रम अघि बढ़ाउनु परेको पौडेलको भनाई छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै कांग्रेसको खुल्ला केन्द्र सदस्यको मतगणना शुरू। राष्ट्रपतिले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक। दशैं लागिसँगै पछिल्लो 24 घण्टामा 56,000 छोडे काठमाडौँ उपत्यका र विश्वकप क्रिकेट लीग 2 नेपालले आज ओमानसँग खेल्दै। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538 98463538।
5: आया मरेन्यामा आयानी आये।
6: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
6: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 98498694, 98450-63780।
5: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
11: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
3: एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश।
4: स्वदेशी श्रम सिप उपयोग गरी लघु, घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
5: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
4: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
5: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
4: विस्तृत जानकारीका लागि 0665202002 सम्पर्क गर्नुहोस्।
5: एकीकृत सेवा कार्यालय लमजुङ।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665202019, 0665202370 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
9: Thank you.

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on ya. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट

0: अनि कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
1: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
2: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 11 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त विस्तार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय सीताराम, जय सीताराम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 74।
8: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिखर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: Mania Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
6: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर सान बन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना टुला हुलास मुसम अर्कुतिल दमाइसे।
7: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
8: 2 दशक भन्दा बढी अनुभव प्राप्त एनडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
7: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
8: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
7: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
8: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
7: प्रत्येक दिन ईसीजी सेवा,
8: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
7: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
8: वरिष्ठ मधुमेह, थाइरोइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण।
7: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श।
8: हाड जोर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श।
7: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श।
8: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा।
7: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
8: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
7: परिवार नियोजन सेवा,
8: मनोसामाजिक परामर्श सेवा।
7: नोट: घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रहाली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्रहाली, बेसी सर स्वाद, सानीमा बैंकको

0: हो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
13: छाबरा
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
15: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
15: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98562446।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालक

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
5: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611-39157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841445448।
0: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9556046662।
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना: मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्त

0: आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी, उद्योगी, उद्यमी सदस्यहरूको रु 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0663520166, 98565-45248, 98142-38555 र 98565-43357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष रामबहादुर गुरूङ एवं भेषेसहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार भेषेसहर लमजुङ।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Or sang the FM, Pontianak Hertz.

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली वा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कार्यवाहक अध्यक्ष लोकेन्द्र जंग गुरूङ, प्रिन्सिपल विनोद गुरूङ एवं भूपू सैनिक आवासीय बाबी परिवार बेसी सहर लमजुङ।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
3: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
4: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
9: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
10: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
11: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
12: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania
1: Extreme Energy Drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसल 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: उद्योग वाणिज्य र पर्यटन व्यवसायको नवीकरण वा खारेजीका लागि 2084 साल वैशाख मसान्तभित्र निवेदन पेश गरेमा पछिल्लो तीन वर्षको नवीकरण शुल्क तथा दस्तुर मात्र लाग्ने र सोभन्दा अघिका सम्पूर्ण शुल्क दस्तुर तथा जरिवाना छुट हुने व्यवस्था रहेको छ। व्यवसाय दर्ता व्यवस्थित बनाऊ, समयमै नवीकरण गरौं, जरिवाना मुक्त बनौ। कार्यालय प्रमुख ठाकुर प्रसाद ढकाल एवं एकीकृत सेवा कार्यालय परिवार लमजुङ।
2: आया मरेनी आमा
3: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
2: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
2: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
3: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
4: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
5: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
5: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
4: सम्पर्क फोन 98498694924, 98450680।

0: Extreme energy drink.
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगानी गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने जानकारी गराइन्छ। अध्यक्ष नेत्रमान गुरूङ, व्यवस्थापक अनिल गुरूङ एवं संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, लमजुङ।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
0: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई बिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा, पहिला जनता बैंक रहेको।

0: आयोजन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेसन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: नमस्ते, गुड आफ्टरनून। स्वागत छ मर्संग डिकल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज हामी मंगलबारको बसाईमा छौं। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ 0665220020 मा डायल गरेर। आजको पहिलो कलर जोडिसक्नु भएको छ। हेलो, नमस्ते।
1: हेलो, नमस्ते।
0: नमस्कार सम्झनाजी, धेरै दिनपछि पहिलो कलरको रूपमा जोडिनु भएको छ, सन्चै हुनुहुन्छ? हजुर, हो नि, कहिले कस्तो त अब चाँडो पनि जोडिनु पर्यो नि, होइन र? अनि फोन ट्राई गरिरहँदा पानी पिउन बिर्सिनु त भएको छैन नि? हजुर, हो नि, म त फेरि मैले भनेर मात्रै पिउनु भएको होला भनेको त, मैले नभन्दा पनि पिउनु हुन्छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ, आजको बसाईको बारेमा जानकारी छ कि छैन हजुरलाई? हजुर सम्झनाजी, हेलो, आवाज अलिकति राम्रोसँग सुनिएको छैन है सम्झनाजी। हेलो, हजुर, अहिले चाहिँ बल्ल सुनेको छ, किन होला यसरी अलिकति चार चार गरेको आवाज आइरहेको छ, किन होला? हजुर, अनि हुन्छ, आजको बसाईको बारेमा जानकारी छ है हजुरलाई? हुन्छ।
1: भनौँ, म अर्कै भन्छु, यो भएन।
0: हस्,
1: सिकाउने होला त आज। अछुत भन्ने जातले नपाएको रुमाल डोको छु, यो फुलियो पानु छैन खानु, मैले सोको छु, यो फुलियो पानु छैन खानु, मैले सोको छु। हजुर, लक्ष्मीजी यति नै भन्न चाहे।
0: ओहो, छोटो मिठो गीत गाउनु भएको छ, त्यसको लागि धन्यवाद। अनि सम्झनाजी, हजुरले गीतसँगै आजको बसाईबाट सम्झिनु पर्दा साथीहरू कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई नै भन्न चाहे। अनि भित्र दिलेजीलाई, मेरो घर घर परिवार, सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सकिता श्रेष्ठ, नातिनी निवास श्रेष्ठ, र मेरो छोरीहरू, ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनुसा श्रेष्ठ, अनि मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईवटा बहिनी राईको लागि, र पेचरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, अनि माथि सुकमा परिवार, टिकाराम परिवार, राम परिवार,
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै आजको पहिलो कलर सम्झनाजी जोडिनु भएको थियो, उहाँले छोटो मिठो गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665220020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ, साथी सम्झिन सक्नुहुनेछ। साथै एकदमै गर्मी पनि छ, प्रशस्त मात्रामा पानी पिउनुहोला। कति किनमेलको लागि पनि जाँदै हुनुहुन्छ होला, हुनुहुन्छ रोडतिर हुनुहुन्छ होला, किनमेलको लागि प्रशस्त मात्रामा पानी पिउनु चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु भने, मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेले नमस्कार, आरामै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी, कार्यक्रम राम्रो लाग्छ, सम्पूर्ण नेपालीमा विजय दशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन हजुर भन्नुभएको छ। हजुर यहाँलाई एकदमै धेरै धन्यवाद छ र तपाईँलाई पनि दशैंको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ रहेछ, फोन पनि गर्न सक्नुहुनेछ तपाईँले। मिलन घायल मोटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार भनेर लेख्नुहुन्छ। मिलनजीले अब सधैँ गुड आफ्टरनून र सङ डेडिकेट त गर्नुहुन्छ, कहिले कसो अरू अरू मेसेज पनि गर्नुहोला भन्न चाहन्छु है मिलनजी। कार्यक्रम सुन्दै हुनुहुन्छ रहेछ, एकदमै धेरै खुशी लाग्यो र जति पनि साथीले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन पनि गर्न सक्नुहुनेछ। आज एकदमै राम्रो बसाई, रमाइलो बसाई पनि रहेको छ। आजको बसाईमा चाहिँ लोकगीत गाउनुपर्ने हुन्छ तपाईँले र गीत गाउनुको लागि 0665220020 फोन गर्नुपर्ने हुन्छ। साथै हाम्रो पात्रो रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ भने फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्ते
0: नमस्ते। ओहो, सम्झनाजीको छोरी हुनुहुन्छ है?
2: हजुर।
0: नाम भनिदिनुहोस् त हजुरको नाम?
2: साधना श्रेष्ठ।
0: साधना श्रेष्ठ बोल्दै हुनुहुन्छ है?
2: हजुर।
0: कतिमा पढ्नुहुन्छ साधनाजी?
2: पाँचमा।
0: पाँचमा पढ्नुहुन्छ है? अनि साधनाजी हजुरलाई के भइरहेको, अहिले कस्तो फिल भइरहेको छ? दसैँ नजिकिँदैछ है, रमाइलो भएको छ? रमाइलो भएको छ है? अनि पानी पिउनुहुन्छ कि हुँदैन साधनाजीले?
2: पिउँछु।
0: कति पिउनुहुन्छ?
2: एक लिटर।
0: एक लिटर पानी पिउनुहुन्छ है?
2: हजुर।
0: एकदमै राम्रो। अनि आज कार्यक्रममा जोडिनु भएको छ, आज के होला हजुरलाई थाहा छ कि छैन?
2: थाहा छ
0: है। हुन्छ, अब साधनाजीको गीत सुन्छौ है त हामी।
2: Bye-bye.

0: तेरा रुकू मैं कोटा, रुकू मैं कोटा, रुकू मैं कोटा, आँखा नीराम यो मन पराउने उठा हातला चिनी यति नै।
1: ओहो, साधनाजीले त एकदमै गजबको गीत पो गाउनु भयो त। कताबाट सुन्नु भएको हजुरले यो गीत?
0: हजुर,
1: कसरी यो गीत मोबाइलबाट सुन्नु भएको हजुरले?
0: होइन,
1: केबाट सुन्नु भएको?
0: आफैले बनाएको।
1: ओहो, आफैले पो बनाउनु भएको हो?
0: हजुर।
1: अनि यति मिठो गीत गाउनु भएको छ साधनाजीले, कसलाई सम्झिन चाहनुहुन्छ साधनाजी?
0: सर्वप्रथम हजुरलाई, दिलुजीलाई, मेरो घर परिवारलाई सम्पूर्ण भन्दै यति भन्दै बिदा हुँदछु।
2: कसरी थाहा पाउनु भयो त लक्ष्मीजीले मेरो छोरी हो भनेर?
1: थाहा पाउनु पर्यो नि, अब त म पछि पछि सानो नानीको पनि थाहा पाइदिन्छु। सम्झनाजी,
2: हजुर,
1: एकदमै
2: शुभकामना भन्न बिर्से त लक्ष्मीजीलाई।
1: हजुरलाई पनि एकदमै धेरै शुभकामना छ है,
2: दसैँको लाखौं लाख शुभकामना, दसैँ तिहार अनि छठ पर्वको।
1: हजुर,
2: त्यसको साथसाथै अब अर्को पनि सुरुवात गर्न पर्यो नि लक्ष्मीजी।
1: अर्को सुरसान पनि अब पहिला अब कार्तिक लागिँदैछ भर्खरै है, दसैँ तिहार चलिरहेको छ, अब अर्को सुर गर्नलाई फेरि मङ्सिर महिना नै लाग्नुपर्छ कि सम्झनाजी? हो नि, अब त्यही भएर विचार गर्दैछु। धन्यवाद छ। हजुर, नमस्कार। हजुर, भर्खरै मात्र सम्झनाजीको छोरी साधना श्रेष्ठजी जोडिनु भएको थियो, उहाँले पनि कस्तो मिठो गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ। उहाँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा फोन गरेर तपाईँ आजको बसाईमा नियमको पालना गर्न सक्नुहुनेछ र अत्याधिक गर्मी पनि छ, प्रशस्त मात्रामा पानी पिउनुहोला। कतिपय अवस्थामा बिहान बेलुका एकदमै चिसो पनि भइरहेको छ, मनतातो पानी तताएर चाहिँ पिउने गर्नुहोला भन्न चाहन्छु भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते, गुड आफ्टरनून।
3: नमस्कार लक्ष्मी बहिनी, नमस्कार।
1: नमस्कार सुषमाजी, के गर्दै हुनुहुन्छ?
3: म आज हिजो अस्ति टाढा घर कट्नु गएको थिएँ, आज घरतिरै फाडफुड बनाउनु पर्यो, अब बाटो बनाउनु पर्यो, सफा गर्नु पर्यो भनेर लाग्छ बहिनी।
1: आज चाहिँ घरमै हुनुहुन्छ है?
3: हजुर, यहाँ घरतिर सफा गर्दैछु।
1: अनि तपाईँलाई स्वास्थ्य चाहिँ कस्तो छ हजुरको?
3: आजभोलि अलिक सुधार भयो
1: बहिनी। हजुर, अझै पनि पूर्ण रूपमा सन्चो हुनुहोला भन्न चाहन्छु हजुरलाई।
3: के अब त्यो भारी बोकेर हिँडेपछि त त्यो घुँडा दुखिहाल्छ, अब के गर्नु भने अब त्यो बुढाउने लाएर दुखी अब पिर नगर्नु मेरो।
1: पिर त गर्नु पर्यो नि सुषमाजी,
3: पर्यो पर्न त भाइ बहिनी। अब सधैँ फोन गर्ने मान्छे फोन गरेन अनि केही भयो कि यस्तो भयो भन्छ दिदीले भन्ने त लाग्छ, भयो भने अब दुखिरहन्छ क्या बेला बेलामा।
1: हजुर, अनि पानी कतिको पिउनु भएको छ हजुरले?
3: पानी भर्खरै पिएर अनि अब त फोन गर्न पर्यो भनेर लाग्यो, अनि अन्त फोन आइहाल्यो, अनि फेरि नानीको आमा छोरीले फोन गर्नुभयो, त्यही भएर फेरि म पनि सुन्दै।
1: हजुर, अनि आजको बसाईको बारेमा जानकारी छ हजुरलाई? हुन्छ हजुरले,
3: म तपाईँको तपाईँले गीत गाएको एक लाइन फेरि फर्काइदिन्छु है।
1: हजुर, हुन्छ।

0: రాజాలు ఆకలే నరమయాలు. यति नै हो नि हजुरलाई.
1: ओहो, विशेष धन्यवाद छ हजुरलाई जाने है.
0: हजुरलाई पनि है
1: गीत फर्काइदिनु भएको छ.
0: हजुर हजुर.
1: अनि गीतसँगै हजुरले साथीहरू सम्झिनु पर्दा कसलाई सम्झन चाहनुहुन्छ?
0: सम्झिनु पर्दा फर्स्टमा त हजुरलाई सम्झिनु भने मेरो प्यारो दिदी बहिनीले पनि आज दसैँको शुभकामना है सुषमा दिदी भन्नुभएको छ. उहाँलाई पनि धेरै धेरै शुभकामना. तन्न खानु जिङ्रिङ मोटाउनु भनेको छु. त्यसो चाहिँ होइन राम्रोसँग मान्नु दसैँ भन्न चाहन्छु. अब कति दिन बिदा हुन्छ जानुहुन्छ होला घरमा. अनि रेडियो होल टिमलाई दसैँको धेरै धेरै शुभकामना. राम्रोसँग मनाउनु, खुसियाली हुनु भन्न चाहन्छु. र मेरो साथीहरू भन्नुपर्दा चाहिँ अघि भर्खरै आउने सम्झना बहिनीलाई पनि, अनि उता गलेगाउँबाट आउने रिना बहिनीलाई जहिले नाम देख्छु नि म त आज सुरुमै सम्झिनु पर्यो. रिना बहिनीलाई धेरै धेरै दसैँको शुभकामना. धेरै सम्झेको छु बहिनी भन्न चाहन्छु. अनि मुना गुरुङ, सलिना गुरुङ, अनि आइतेश्वरी बहिनी, कृष्ण लामा, कृष्ण गुरुङ, अनि जीवन कार्की, जीवन मगर, अनि सुनिता बहिनी, सरस्वती बहिनी, बिन्दा बहिनी, सनिकारा बहिनी, शुभ परियार बहिनी, अनि यता आएर देव बाउली, अनि राम पाण्डे, अनि श्यामप्रसाद अधिकारी भाइ, अनि लक्ष्मीप्रसाद मिश्र दाजु, अनि टेकु छेत्री दाजु, अनि यामसारु भाइ, अनि शङ्कर भाइ, र मलाई जजेसले चिन्नुहुन्छ अरू सबै सबैलाई, अनि कृष्ण भाइले पनि सम्झिँदै बिदा. नमस्ते बाबाई.
1: हजुर हुन्छ. नमस्ते, बाई बाई. भर्खरै मात्रै सुषमाजी जोडेर भएको थियो. एकदमै राम्रो गीत गाउनु भएको छ उहाँले, र सम्पूर्ण साथीहरूको नाम लिएर आजको बसाइबाट सुटिसक्नु भएको छ. तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला. साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ. त्यहाँबाट पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ. कार्यक्रम कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, मौसम कस्तो छ, र कसलाई सम्झिन चाहनुहुन्छ त्यो लेखेर पठाउन सक्नुहुनेछ. हामी तपाईँको कमेन्टको प्रतिक्रिया दिनेछौं. प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं. आज मंगलबारको दिनमा तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा. हेलो, नमस्ते.
2: हेलो, नमस्कार हजुर. लक्ष्मीजी
1: नमस्कार. आयताश्रीजी सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु है. हजुरहरू सन्चै हुनुहुन्छ नि?
1: हजुर, हामी पनि एकदमै सन्चै छौँ. आज चाहिँ हजुरले पक्कै फोन गर्नुहुन्छ होला भनेर चाहिँ लागेको थियो, ठ्याक्कै फोन गर्नुभएको छ. त्यसको लागि धन्यवाद छ है.
2: दसैँको धेरै धेरै शुभकामना है. त
1: हजुरलाई पनि एकदमै धेरै शुभकामना छ. अनि मौसमी अवस्था कस्तो छ होला त्यताको?
2: मौसमी अवस्था एकदमै चर्को घाम लागिराखेछ. म घुसलो हुँदै रुखको फेदमा सिरिसिरी हावत न शीतलमा बसेर कार्यक्रम सुन्दैछु है.
1: ओहो, भनेपछि अहिले एकदमै चर्को घाम लागिसकेपछि जुगा चाहिँ अलिकति कम भएको छ कि है त्रीजी?
2: हजुर, धेरै कम भएको छ है अहिले त.
1: अस्ति त एकदमै पानी परेर हजुरलाई शास्ति भएको थियो है. हजुर, कार्यक्रम हजुर. अब खाल्टा खोल्चीमा अब घाम पर्दैन, त्यसमा फेरि अलिकति ओसिलो भइसकेपछि जुगा चाहिँ अलिकति आउने सम्भावना चाहिँ बढी हुन्छ है.
2: हजुर हजुर, एकदमै.
1: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ, अनि पानी पिउनु भएको छ कि छैन त हजुरले?
2: पानी त बोतलमा लिएर आउँछु है.
1: पानी बोतलमा लिएर आउनु भएको छ, पिउन नबिर्सिनु है. हजुर, एकदमै राम्रो. अनि हुन्छ, आजको बसाइको बारेमा जानकारी छँदैछ यहाँलाई है?
2: जानकारी त छ, के गाउने के नगाउने भइरहेको है. म त हजुरहरूसँग बोल्नु मन लागेर यस्तो फोन लगाएको है.
1: गाउनु पर्यो नि आयताश्रीजीको मिठो भाका सुन्नु पर्यो होइन?
2: गाउनु पाइन्छ नि लक्ष्मीजी?
1: हजुर, पाउनुहुन्छ. हजुर, हो नि.

0: ओहो, आज दशैं नजिकले गर्दा आयतेश्रीजीले चाहिँ एकदमै समाजको यथार्थ कुरालाई नै चित्रण गरेर कति मिठो भाषा बनाउनु भएको छ, गाउनु भएको छ। एकदमै धेरै धन्यवाद छ हजुरलाई। अनि यदि मिठो गीत गाउनु भएको छ, सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुरको लागि, त्यसरीमा जानुहुने दिदीजीको लागि, अनि मर्चाङ्गी हो दिनको लागि, अघि आउने पछि आउने दाजुभाइ तथा दिदीबहिनी सबै सबैको लागि भन्न चाहन्छु है त।
0: हजुर हुन्छ, नमस्ते। हजुर, भर्खरै मात्रै आयताश्रीजी जोडिनु भएको थियो, एकदमै समाजको यथार्थलाई चाहिँ चित्रण गरेर चाहिँ गाउनु भएको थियो। अब गीत छोटो भए पनि मिनिङ चाहिँ एकदमै डिप मिनिङ छ, पक्कै पनि सुन्नेले बुझ्नु भएको छ होला। चाडपर्व नजिकिँदै गर्दाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ ओहो, चाडपर्व नजिकिँदै छ, चेलीबेटी बोलाएर घरमा खाना गर्नुपर्छ, बोलाउनुपर्छ, मिठो खुवाउनुपर्छ, पैसा चाहिँ कहाँबाट ल्याउने होला भन्ने चिन्ता छ भने कसलाई चाहिँ ओहो, चाडपर्व नजिकिँदै छ, कस्तो अब डिजाइनर लगाएर डिजाइनर किसिमको लुगा लत्ता कपडा लगाएर चाहिँ सामाजिक सञ्जालमा चाहिँ कसरी हाल्ने होला, कुन कपडा लगाउने होला, नयाँ चाहिँ बजारमा कुन आएको होला भन्ने पनि चासो भइरहेको छ होला। यो समाजको यथार्थ नै हो, कसैले नकार्न सक्दैन, फेरि नराम्रो भन्न पनि मिल्दैन। अब सबैको आफ्नो इच्छा हुन्छ, चाहना हुन्छ, र कसैको रहर कसैको बाध्यता यस्तै नै छ भन्नुपर्छ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665020020 डायल गरेर, साथै कमेन्ट पनि पठाउन सक्नुहुनेछ भने यति बेला तपाईँलाई एउटा मिठो सांगीतिक कोशिली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोशेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कमेन्ट पठाउन सक्नुहुनेछ, फोन पनि गर्न सक्नुहुनेछ। र टेकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते, गुड आफ्टरनून, हजुरलाई आरामको कामना र विजय दशमीको शुभकामना साथ सुन्दैछु। म तनहुबाट, मौसमी अवस्था गर्मी छ, पर्याप्त पानी पिउनुहोला। अब बस्ने मिठो भाका हजुरलाई, रेडियो होल युनिटलाई र सम्पूर्ण साथीलाई भन्दै सुत्नु भएको छ। यहाँले पनि दशैंको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु टेकुजी। फोन पनि गर्न सक्नुहुनेछ, फोन गरेर पनि कार्यक्रममा जोड़िन सक्नुहुनेछ। नानी आयतश्रीको आवाज मिठो गीत भन्नुभएको छ। आयतश्रीजी सुन्दै हुनुहुन्छ भने टेकुजीले हजुरको आवाज एकदमै मन पराउनु भएको छ है। विष्णु आचार्यजीले लेख्नु भएको छ, मिस यू अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। कार्यक्रममा फोन मार्फत पनि जोड़िनुहोला। र एकदमै गर्मीले गर्दाखेरि चक्कर आउने, टाउको दुख्ने भइरहेको छ होला, प्रशस्त मात्रामा पानी पिउनु होला, अझै मिल्छ भने चाहिँ ग्लुकोज पानी पिउनुको लागि पनि अनुरोध गर्न चाहन्छु। र एकदमै सड़कको अवस्था पनि बुझेर यात्रा गर्नुहोला। अहिले दशैं तिहार नजिकैले गर्दाखेरि चाहिँ सदरमुकामबाट र राजधानीबाट अब गाउँ शहरमा आइराख्ने लर्को पनि धेरै नै छ, सड़कको अवस्था बुझेर यात्रा गर्नुहोला। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: हेलो
1: हेलो, नमस्ते लक्ष्मीजी।
0: ओहो, श्यामजी सन्चै हुनुहुन्छ? हजुर, एकदमै सन्चै छु भन्न चाहन्छु। के गर्दै हुनुहुन्छ श्यामजी?
1: म प्रोग्राममा फोन गर्छु भनेर ट्राई गरिरहेको थिएँ, बल्ल लाग्यो।
0: अनि
1: वस्तु चराउँदैछु।
0: वस्तु चराउँदै हुनुहुन्छ है?
1: हजुर।
0: ट्राई गर्दा गर्दा बल्ल बल्ल मात्रै फोन लाग्यो होइन त?
1: हजुर।
0: पानी पिउनु भएको छ कि छैन श्यामजीले?
1: पिएका छु। यहाँ हाम्रो दाई पनि हुनुहुन्छ, दाई म घर बोतलमा पानी ल्याइन्छ, मलाई अस्ति त घाम सर्छ, चिसामा बस्दै गफ गर्दै पानी पिउँदै अनि कल गरेको, निकै बेर भयो, ट्राई गर्दा गर्दा बल्ल बल्ल लायो।
0: ओहो, शीतल मिठो शीतलमा मिठो गफ गरेर मिठो पानी पिएर बसिराख्नु भएको छ है?
1: अनि अनि यति मिठो हजुरको सुन बोली सुन्दा अनि धेरै आनन्द आयो फेरि।
0: ओहो हो हो, साँच्चै हो कि जस्तो पो लाग्यो त मलाई अहिले।
1: हो नि त, अनि ख्यालख्याल हुन्छ त, एकदम सुनमा सुगन्ध कति मिठो हो, कति मिठो यो।
0: ओहो, मेरो भुइँमा खुट्टा नै नभएको अवस्था छ अहिले त, म त उडिरहेको छु है श्यामजी। हजुर, अब धेरै नउडाउनु होला मलाई, फेरि अब धेरै माथि पुग्यो भने त फेरि माइकले मेरो आवाज फेरि हजुरसम्म पुर्याउँदैन, किनकि म साह्रै आकाशमा हुन्छु होइन त? अनि दशैं नजिकै छ है?
1: हजुर, एकदमै।
0: आजको बसाईको बारेमा यहाँले बिर्सिनु भएको छ कि याद छ हजुरलाई?
1: याद छ, तर आज म चाहिँ नगीतौँ होला। हिजोको टुन चाहिँ अलिकति हुन त मैले हिजो जिल्लोलाई नि भने, टुन हेर्नु हिजो टप हाफ ट्याम पछाडिको टुन आउँछ नि जुन, अनि त्यो पछाडि मैले हजुर चाहिँ, अनि त्यस पछाडि सम्झना नि बोल्नुभयो, त्यो सम्झनाले बोलेर गीत चाहिँ रोज्दाखेरि बल्ल त्यो टुन पनि बन्द भयो, अनि यस्तो बोर भयो कि हिजो त कस्तो कस्तो खल्दो भयो नि भन्नलाई, मैले यो किन के कसरी हुन त होला भनेको, कति नै बुझेको अनि के मार्दिनु सम्झना पछि बेलुका मैले चाहिँ अब नेटमा पछि सुन्छु नि त बेलुका, अनि त्यतिखेर सम्झनाले कुरा गरे पछाडि अझ मलिलो छ टुन, बजेको छ टुन, अब के हुन गयो, मैले त यहाँ त अफ गरेको हुन्छु भन्नुहुन्छ जमिनले, त्यही नै भएको, अनि हिजोको चाहिँ अलिकति बोलेको पनि खासै सुन्निएन, अनि फेरि सम्झनाले बोलेको पनि सुन्ने छैन, त्यो पछि सम्झनाले गीत रोजे पछाडिको बल्ल टुन नि बन्द भयो, अनि सम्झनाले गीत रोजेको बल्ल चालु भयो, अनि त्यो टुन पनि हरायो, र त्यही नै हो आजलाई चाहिँ, अब मैले गीत छैन त्यही भन्नलाई, अब यस्तो नहोस् भन्न चाहन्छु।
0: हजुर, हुन्छ, पक्कै पनि एकदमै सुझावको लागि चाहिँ र धन्यवाद दिन चाहन्छु हजुरलाई है।
1: कस्तो हुन गयो त्यो अब उहाँ अफ गरे भन्नुहुन्छ दिलु बहिनीले, फेरि कसरी आयो त त्यो टुन चाहिँ त हत्याङको टुन राम त्यो धुनुहुन्छ नि त्यो आएको आइभएको त्यो के हुन गएको भन्नु खोजे, त्यो के हो अब त्यो त तपाईँहरूको ट्र्याप दिएको कुरा हो, अब के हुन गयो अब हामीलाई त थाहा, त्यो भएर त्यो कसैले बोले पनि अब बुझिँदै बुझिँदैन, त्यो भएर अस्ति नै त्यसै भएको थियो अनि फेरि हिजो नि त्यही भएको अब लामो कुरा भयो यसमा क्षमा चाहन्छु।
0: केही छैन, राम्रो कुरा सुझाव दिनुभएको छ है। अनि गीत त हजुरले गाउँदिन भन्नुभएको छ, साथी सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: पहिलो प्रथम त विजय दशमीको हार्दिक मंगल शुभकामना हजुरलाई, मर्चेन्टी होल टिमलाई र आउँदै गरेको विजय दशमीको शुभकामना, हार्दिक मंगल शुभकामना र हजुर व्यक्तिगत लाई पनि अनि मर्चेन्टी होल टिमलाई पनि र साथीहरूलाई सम्पूर्ण विजय दशमीको शुभकामना दिन चाहन्छु र यति मिठो बोली गर्नुहुन्छ हजुरलाई पहिलो प्रथम, अनि त्यसै गरी हाम्रो दिलु बहिनीलाई र बसन्तजीलाई अनि मिनाजीलाई खुसीजीलाई सुजन भाइलाई अनि मर्चेन्टी होल टिमलाई र साथीहरू भन्नुभयो मुना बहिनीलाई, सलिनालाई, आइतेश्वरी दिदी, सरस्वती विनता, सुषमा दिदी, रिना बहिनीलाई अनि त्यसै गरी कृष्ण लामालाई अनि ए कृष्ण लामाको नम्बर हुन्छ मैले दिएको छु, मैले त बिर्सेछु ल्याउनलाई, ल ठिकै छ भरे कल गर्नु पर्ला। अनि त्यसै गरी हाम्रो कृष्ण लामा अनि देव गौली अनि राम पाण्डे भाइ भारतीबाट आउनुहुन्छ कामना, अनि त्यसै गरी हाम्रो लक्ष्मी मिश्र, अतिथि छेत्री, श्यामसरी भाइ, कृष्ण गुरुङ अनि मोलो कान्छा, अघि आउने पछि आउने सम्पूर्णलाई र मिठो मिठो कम्युनिटी खानेहरूलाई सम्पूर्णलाई विजय दशमीको शुभकामना, हार्दिक शुभकामना भन्दै हुन्छ। हस्त नमस्ते।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै श्यामजी जोडिनु भएको थियो, एकदमै मिठो गफ भएको छ उहाँसँग, राम्रो सुझाव पनि दिनुभएको छ उहाँले र सम्पूर्ण साथीलाई सम्झिँदै बिदा भइसक्नु भएको छ। गीत भने आज उहाँले गाउनु भएको छैन, पक्कै अर्को बसाइमा चाहिँ आगामी

0: एकीकृत सेवकारलय लमजुङको जनहितमा जारी सन्देश।
1: स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
0: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची टाँस गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
1: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
0: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
1: विस्तृत जानकारीका लागि 0665202 सम्पर्क गर्नुहोस्।
0: एकीकृत सेवा कार्यालय लमजुङ।
2: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका

जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz

0: यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र यति बेला तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ भने हामीलाई कमेन्ट पठाउनु भएको छ शुक्रराज र साइली निर्दोष आईडीबाट। हेलो हजुर, सांगीतिक अभिवादन, म पास्टर हिलिहाङ साथ घर भई हाल फिदिम चार डब्ल्यूबाट शुक्रराज र साइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री, कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बाहाफे, गोपाल चटपटे, गोपाल भाई चरपडी, मनिषा शेर्प, गगन तेह्रथुमे, सुमी लिम्बू, सञ्चमाया केरूङ, तारा शंकर, मनमाया तिमिल सेना, रामकृष्ण एकलयात्री, सरस्वती पोखरेल, हालपल रोशनी राई, राज घले मगर, प्याकुली गीता लिम्बू, काली कमला वनेम लिम्बू, दिलु एम्फू राई, भूपाल दुलाल लगायत लगायत ए टू जेडलाई छुट्टिन् भन्दै छुट्टिन्छु भनेर छुट्टिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ शुक्रराजी। र यति बेला कोही साथी हुनुहुन्छ कलमा? हेलो, नमस्ते।
1: हेलो हजुर, नमस्ते।
0: नमस्ते, सन्चै हुनुहुन्छ?
1: सन्चै छु हजुर, सन्चै आरामै हुनुहुन्छ?
0: एकदमै आरामै छु भन्नुपर्छ है देवजी।
1: हजुर हजुर,
0: पानी कतिको पिउनु भएको छ देवजीले?
1: पानी त अब पिउनु परिहाल्यो नि यस्तो गर्मी भयो।
0: हजुर, गर्मीमा पानी त पिउनै पर्यो नि, होइन र?
1: हजुर,
0: पानी पिउनु भएको छ कि चिसो पिउनु भएको छ देवजीले?
1: हजुर,
0: अनि मौसमी अवस्था चाहिँ अब घामैलो नै छ होला है? अनि आज कार्यक्रम सुन्नु भएको छ कि छैन देवजीले?
1: नै सुने होइन मैले आज कार्यक्रम, मङ्गलबार होइन आज?
0: हजुर एकदमै हो। आजको बसाईको बारेमा देवजीलाई जानकारी छ कि छैन देवजी?
1: होइन।
0: आज चाहिँ हजुरले लोकगीत गाउनु पर्ने हुन्छ है?
1: लोकगीत गाउने हो?
0: हजुर हो नि,
1: गीत गाउनुको पर्दैन।
0: अब धेरै भयो यहाँको गीत नसुनेको, पनि छोटो भए पनि गुनगुनाउन सक्नुहुन्छ
1: जस्तो हुन्छ त्यस्तै, अब राम्रो नराम्रो भए पनि श्रोताले सुनिदिनु होला है?
0: हजुर हुन्छ।
1: सुरु मलाई सारै मन परेको, सारै मन परेको, दैवले नि रचना गरेको, यो संसारको रित यस्तै छ निर्माया, यो संसारको रित होइन छैन भन्दिन, होइन भन्दिन, पिरातीलाई हो मैले तिमीसित, होइन छैन भन्दिन, पिरातीलाई हो मैले तिमीसित। धन्यवाद।
0: ओहो, एकदमै मिठो गीत गाउनु भयो है, धन्यवाद छ यहाँलाई पनि।
1: हजुर,
0: अनि देवजी यति मिठो गीत गाउनु भएको छ, साथीहरू सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: सबभन्दा हजुरको लागि मिठो सम्झना भन्न चाहन्छु, अनि तिनजना फोन उठाउने देव मित्रलाई।
0: हजुर
1: हजुर, अनि गाउँ, अनि मेरो दिदी गाउँ सहरबाट आउने सुषमा दिदीले धेरै सम्झना, अनि राम पाण्डे भाइ, यामसारू, अनि ज जसले के अरे, अनि साथीहरू त अब बिर्सिसके, अब धेरै बस्छ उतै बाहिर बस्यो अब गोकुल, अनि यामसारू के अरे नाम आउँदै हो कि, अनि के अरे खुदीबाट आउनुहुन्छ नि के अरे कृष्ण लामालाई, अनि कृष्ण लामा, अनि के अरे नयाँगाउँबाट आउने श्याम प्रसाद उहाँलाई, अनि टेकु छेत्री दाईलाई, र मलाई त्यही भने चिनिन तिमी सम्पूर्णलाई, मैले साथीहरूको लागि एक सूचना के अरे गर्न चाहन्छु, यो नम्बर छोड्न मिल्दै मिल्दैन दिदी।
0: नम्बर हजुरले चाहनुहुन्छ भने पाउनुहुन्छ?
1: मैले चाहिँ अहिले साथीहरूको लागि नम्बर छोड्न चाहन्छु, र 97 4 47 अनि 56 56, अनि 9 6 9 6 96 96,
0: अनि
1: 86 8 6 86।
0: यहाँ त 11 वटा पो भयो कि हो नम्बर त 97447 भन्नुभयो है
1: 97447 अनि 5 र 6
0: ए भनेपछि 2 र 4 भइसक्यो 97 47 56 96
1: अनि
0: 86 हजुर हामी यो नम्बर सोध्नेछौ कतिपय साथीहरूले नोट पनि गर्नुभएको छ होला हुन्छ फेरि पनि
1: कोकोले नम्बर छैन भने मेरो नम्बर टेगु दाई अनि याम सर दाईलाई अब राम पाण्डेहरूलाई मेरो नम्बर अर्को नम्बर थियो त्यो नम्बर हरायो अहिले चाहिँ यो नम्बर निकालेको छु कि
0: त्यहाँ
1: साथीहरूलाई यो नम्बर नयाँ नम्बर निकालेको छु पहिलेको नम्बर छैन यो नम्बर छोड्न चाहन्छु
0: हजुर पक्कै पनि उहाँले नोट गर्नुहुनेछ फेरि जोडिँदै गर्नु होला है भर्खरै मात्रै देवजी जोडिनु भएको थियो उहाँले गीत गाउँदै सम्पूर्ण साथीलाई सम्झिनु भएको छ भने नम्बर पनि छोड्नु भएको छ यदि तपाईँ उहाँसँग कुराकानी गर्न इच्छुक हुनुहुन्छ भने उहाँलाई फोन गर्न सक्नुहुनेछ 97 46 56 96 86 चाहिँ उहाँको नम्बर रहेको छ यसमा फोन गरेर तपाईँ उहाँसँग कुराकानी गर्न सक्नुहुनेछ र बन्तव जेनुजीले गुड आफ्टरनुन भनेर सम्झिनु भएको छ गुड आफ्टरनुन र गीता लिम्बुजीले सेवाहरू हजुर इट्स मी प्याकुली गीता फ्रम इलाम इट्स मिस यु चन्द्र लिम्बु एण्ड अल फ्रेण्डलाई भनेर सुन्नु भएको छ भने यति बेलाको साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: हेलो नमस्ते गुड आफ्टरनुन
0: नमस्ते गुड आफ्टरनुन सन्चै हुनुहुन्छ कृष्णजी
2: हजुर सन्चै छु
0: म पनि सन्चै छु भन्न चाहन्छु के गर्दै हुनुहुन्छ
2: हजुर बसी बसाइ हो
0: बसी बसाइमै हुनुहुन्छ है
2: हजुर
0: अनि आजको बसाइको बारेमा जानकारी छ कि छैन हजुरले
2: जानकारी त 100% छ के अरे अब गीत गाउने ढङ्गमा टाइम पनि हुन लागेको छ अब
0: हजुर हुन्छ सुरु गर्न सक्नुहुनेछ हजुर
2: अनि आइतसी श्याम पार्षदले किन के अरे मसेन्जर रेडियोमा फोन गर्दैन भनेर त्यो रेडियो चौतारीतिर पो गर्दो रहेछ म पनि सर्च गर्दै गएको त श्याम पार्षदले ब्यालेन्स जित्यो भनेर त्यो त फोन गर्दो रहेछ
0: ओहो भनेपछि उहाँले चाहिँ ब्यालेन्स सकियो भनेर ऊ त फोन गर्नुभएको रहेछ है
2: त्यो त फोन गर्दो रहेछ त्यही भएर ब्यालेन्स जित्नु लाग्यो भन्दो रहेछ कि
0: हजुर पाउनुहुन्छ अब उहाँको इच्छा अनुसार अब कता कता जोडिन मन लाग्छ जोडिन पाउनुहुन्छ है हुन्छ हजुरको अब एकदमै मिठो हाँसो पनि सुनियो हामीले अब मिठो गीत पनि सुनाउनुहोस् न त है
2: छ त है नत्र अब जानी नजानी अब टाइम पनि हुन लाग्यो है दसैँ आउँदा झिलिमिली त खुदीको

0: यति भन्न चाहे अब तपाईँलाई अब फेरि ऊ पनि अब समाचार पनि भन्ने बेला आइसक्यो।
1: हजुर धन्यवाद छ हजुरलाई, ककसलाई सम्झिन चाहनुहुन्छ?
0: हजुर साथीहरू सम्झ्यो भने धेरै अब साथीहरू त अब टाइम लाग्छ सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई अनि अब प्रारम्भिक साथ दिने दिदीजीलाई
1: हजुर
0: अनि मास्टर्डी होल टिमलाई अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू कृष्णमा नभन्दै चिन्ने नचिन्ने सबैलाई भन्दै छुट्टिन्छ है। अस्ताको भाइ
1: हजुर हुन्छ नमस्ते बाई बाई। भर्खरै मात्रै खुदी बगैचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो, उहाँले गीत गाउँदै सम्पूर्ण साथीलाई सम्झिनु भएको छ भने मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ, नमस्ते म भोजपुरबाट मीडिया प्रेमी राई अनिसा, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेण्डस भनेर छुट्नु भएको छ, सम्पूर्ण साथीको नाम पनि लिनुभएको छ, आजको लागि चाहिँ साथीको नाम लिन एकदमै असमर्थ छु त्यसको लागि माफ गर्नुहोला पनि भन्न चाहन्छु। र मुना गुरूङजीले लेख्नु भएको छ, हाई लक्ष्मी सिस्टर नमस्कार, म मुना खुदी ठेगाना ढगै गाउँदेखि हाल भन्नुपर्दा म चाहिँ अहिले बेसी सहरदेखि सुन्दैछु, ल सन्चै आरामै होला हजुरको अल टिम भन्ने आशा गरेको छु, अनि मेरो साथीहरू रेडियो प्रेमी साथीहरू अललाई फेसबुकको साथी टिकटकको साथी सम्पूर्णलाई आरामै होला भन्ने आशा गरेको छु, आरामको कामना गर्न चाहन्छु, मेरो घर परिवारलाई पनि सम्झिन चाहे, अनि अब बस्ने गीत मेरो अल अल साथीलाई समर्पित गर्दै सबैजनालाई राम्रोसँग दशैं मनाउनु होला, जे छ त्यसैमै रमाउनु होला, रमाइलो गर्दा गर्दै पानी पिउन बिर्सिनु होला, सबैजना मजाले पानी पिउनु होला, स्वस्थ रहनु होला भन्दै छुटिन्छु, बाई बाई, मिस यु अल, जय रेडियो मर्सिङदी भन्नुभएको छ। एकदमै धेरै धन्यवाद छ मुनाजी यहाँलाई, र बेसी शहरमा आउनुभएको छ पनि रेडियोलाई भिजिट गर्न सक्नुहुनेछ है। ईश्वर थापा मगरजीले लेख्नु भएको छ, मनको यो सानो शहरमा बसाउला तिमीलाई, मेरो यो मुटुभित्र सजाउला तिमीलाई, दिन त के नै छ र यो मन निस्वार्थ माया बाहेक जिन्दगीभर खुशी दिएर हँसाउला तिमीलाई, अध्ययारो भयो भने तिमी आत्तिएर नडराउनु, आफै बढेर उज्यालोतिर डोर्याउला तिमीलाई, तिम्रो हरेक अधुरा सपना पूरा गर्नलाई विपनामा मात्र होइन सपनामै बोलाउला तिमीलाई, कुनै दिन शत्रुले तिमीलाई छुट्याउन खोजेनी आफ्नै सास रोकेर भए पनि बचाउला तिमीलाई, हेलो सिस्टर नमस्ते म पनि सुन्दैछु चितवनबाट ईशा थापा मगर, मिस यु अल भन्नुभएको छ। एकदमै राम्रो लाग्यो, कस्तो मिठो लेख लेख्नु भएको छ है आज।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460004।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा शुरू हुँदैछ। साथै प्रदेशका मुख्यमन्त्री सहभागी रहने 2 दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ। साथै स्थानीय उद्योगी व्यवसाय संघ उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा अन्तर्क्रिया हुनेछ। सम्मेलनको दोस्रो दिन भोलि सातै प्रदेश बीच विकास साझेदारीको साझा प्रतिबद्धता सहित कोशी घोषणा 2083 जारी गर्ने कार्यक्रम पनि रहेको छ। सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढ़ी प्रभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ। उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज 26 गते संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले हस्तान्तरण गर्नुभएको हो। उक्त बाढ़ीमा बहलवाला सशस्त्र प्रहरी कर्मचारी 13 जना र अवकाश प्राप्त सशस्त्र प्रहरी 1 जना गरी 14 जना बेपत्ता भएका थिए भने 1 जना अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए। त्यस्तै 2 जना सशस्त्र प्रहरी कर्मचारीहरूको परिवार बेपत्ता भएका थिए। बेपत्ता बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई 25,000 दरले तथा परिवार बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई 10,000 दरले र घाइते भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत 10,000 रूपियाँ उपलब्ध गराएको छ। राष्ट्रपतिको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन थालेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गर्नुभएको थियो। पार्टीको धारणा आइसकेको छ, अनुशासन आयोग चाहिँ स्वतन्त्र हो, त्यसैले हामीले सबै प्रमाणहरू संकलन गरिरहेको छौं। राष्ट्रपति अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले अनलाइन खबरसँग बताउनु भएको छ। सांसदसँग हामी पनि कुरा गर्न खोजिरहेको छौं अनि जो महिलाको नाम जोडिएको छ उहाँसँग पनि भेट्ने कोशिशमा रहेका छौं। जिल्ला प्रहरी परिसर काठमाण्डुले स्वीप अपरेशन गरेर 98 जनालाई पक्राउ गरेको छ। काठमाण्डुका विभिन्न ठाउँहरूबाट 24 घण्टाको अवधिमा 98 जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दान बहादुर थापाले बताउनु भएको छ। पक्राउ पर्नेहरूमा 76 पुरूष र 11 जना महिला रहेका छन्। सार्वजनिक शान्तिमा खलल पुर्याउने, अभद्र व्यवहार गर्ने, बिचौलिएको काम गर्ने, गुण्डागर्दी गर्ने काम गरेको पक्राउ परेको प्रहरीले बताएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2,200 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 25 रूपियाँले घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,415 रूपियाँ रहेको थियो। नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 वटा इन्टरनेट सेवा प्रदायकलाई रू 50,000 दरले जरिवाना गरेको छ। प्राधिकरणले जारी गरेको अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनबाट पुष्टि भएपछि दूरसंचार ऐन 2053 को दफा 47(1) ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद आर्यालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कार्यवाही गरिएको हो। भारतको नयाँ दिल्लीमा आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयासको प्रथम गृहमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकमा सहभागी हुन गृहमन्त्री सुदन गुरूङ हिजो नयाँ दिल्ली पुग्नु भएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बैठकमा नेपाल सहित 7 वटा सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीको सहभागिता हुनेछ। नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड बिमस्टेकका सदस्य रहेका छन्। बैठकमा लागू औषध
बजार पसार मानव बेचबिखन साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुनेछ। सन् 2018 काठमाडौँमा भएको शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री गुरूङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी भोलि स्वदेश फर्कनु हुनेछ। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वन, वातावरण र जैविक विविधता हाम्रो जीवनको महत्वपूर्ण आधार हो। पानीका मुहान संरक्षण गर्न, माटोको क्षय रोक्न र वन्यजन्तुलाई वासस्थान उपलब्ध गराउन वन संरक्षण आवश्यक छ। त्यसैले जथाभावी रूख नकाटौं, जथाभावी फोहोर नफालौं र वन पैदावारको प्रयोग गर्दा प्रचलित नियमको पालना गरौं। कार्यालय प्रमुख प्रमोद राज रेग्मे एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङ परिवार लमजुङ।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
3: ओ अस्मी हेर्न, दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
4: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665204497।

0: me a extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त
6: गर्दछौ।
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषाले कति छामा कुए खैमु खोजिन तिङ अल्छ्यो
10: ए 26 घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ अल्छ्यो
11: क्यों यो आफै रेडियो मर्साङ्गी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845636780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी।
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली वा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कार्यवाहक अध्यक्ष लोकेन्द्र जङ गुरूङ, प्रिन्सिपल विनोद गुरूङ एवं भूपू सैनिक आवासीय बाबी परिवार बेसी सहर लमजुङ।

0: Hyponia. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हर्ष र उमंग साथ चाडपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न नबिर्सौं। नियमित र पर्याप्त निन्द्र, सन्तुलित भोजन, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाई स्वस्थ जीवनको आधार हो। स्वास्थ्यमा केही समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। अध्यक्ष विजय गुरूङ, मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शिशिर देवकोटा एवं प्रदेश अस्पताल लमजुङ।
7: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिगो पूर्वाधार, सुरक्षित यात्रा र समृद्ध समाजका लागि गुणस्तरीय विकास निर्माणमा जोड़ दियौ। निर्माण भएका सड़क, पुल र सार्वजनिक संरचनाको संरक्षण गरौ। कार्यालय प्रमुख सोभियात खड्का एवं पूर्वाधार विकास कार्यालय परिवार लमजुङ।
2: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
3: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
2: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
4: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: 3-स्टार आल्मुनियम फेब्रिकेटर, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
5: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: जय श्री राम, जय श्री राम।
10: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
9: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
10: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
9: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
10: हो नि भाउजू।
11: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
12: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
11: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
12: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
11: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
12: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषकर नगरपालिका वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
13: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Siphonia. Extreme energy drink.
1: 아니, 쿠시, 게 칸죠? 아스칼도 전에이 푸르디로 라 스워스토 데크수다.
2: 칸이다 카스세 게이 오이나 디디. 람중 에그로비 컨산 드와라 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 삼차 칸이 가리고수.
1: 아니 마하 사이 수드다라 오르가닉 네 홀라라?
2: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 장갈이 스로드 바타 우트파딧 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 해?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मासिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058160।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगानी गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने जानकारी गराइन्छ। अध्यक्ष नेत्रमान गुरूङ, व्यवस्थापक अनिल गुरूङ एवं संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, लमजुङ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यहीँ जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454848।

0: विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 0665909900 98477 69229। सेवा मोडल हस्पिटल प्रणाली बेसी सर 7 सानीमा बैंकको ठिक

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: मर्सिंग एफएम 95 मेगाहर्ज
3: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव।

पालिका देखि निजी क्षेत्रसम्मको लगानी समेट्ने सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायनमा जोड़ सांसद सुनारको भनिएको अडियो बारे राष्ट्रपतिले छानबिन थाल्यो तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध छानबिनमा सघाउने सांसद सुनारको भनाई फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रियो र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष संस्थान बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको 1 दशक पुग्दा पनि संघीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 वटा प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाइ छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानून नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषाको खण्डन गर्दै संहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ समेत दिएका छन्। सम्मेलन आज र भोलि 2 दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेश सभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढ़ाउन खोजेपछि कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलकाले जनाएको छ। नेकपा संसदीय दलको बैठकले अस्ति आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिन मार्फत टुंगाउने निर्णय पनि आजै गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा पदीय रूपमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र समय ठाउँ तय गर्न माफ गर्नुहोला। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा थप खबरहरू। नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसंचार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ। जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबर वर्ल्ड, भायोनेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, वर्ल्डलिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक माइन्ड्स नेटवर्क र सीबीसु रहेका छन्। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरेका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोटका महानिर्देशक पेमा ग्याम्छोले रेसुवा, केरूङ र बुढीगण्डकी क्षेत्रमा आएका बाढ़ीका घटनाले पर्वतीय क्षेत्रमा विपदको जोखिम जटिल बन्दै गएको देखाएको बताउनु भएको छ। उहाँले माथिल्लो जलाधार क्षेत्रमा हुने घटनाले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीविकामा समेत गम्भीर असर पार्न सक्ने भएकाले समयमै सूचना प्रवाह, जोखिम पहिचान र पूर्व तयारी सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनुभयो। अहिलेसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्रै निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अब विदेशको खबर। फ्रान्सका सयौं सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। त्यसै गरी कोअपरेटिभ युका प्रमुख कार्यकारीले आफ्ना धेरै जसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटमा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ युका 100 भन्दा धेरै सुपर मार्केट निशाना परेका थिए। यस्तै इन्टर मार्से र यसको नेटो ब्राण्डका 180 पसलहरू प्रभावित भए, साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा इशान पाण्डे र बसिर अहमदले समान 37 रन जोडे। ओमानका शाह फैजल त्यसै गरी शकील अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित 6 स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अंक सहित 4 र क्यानाडा 34 खेलबाट 25 अंक सहित 7 स्थानमा छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संहिताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद सुनारको भनिएको अडियो बारे राष्ट्रपतिले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
8: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
10: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँका सड़कमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै गाड़ी तथा पैदल यात्रीको आवागमन सुरक्षित बनाउने उद्देश्यले सड़क डिभिजन काठमाडौँले रोड मार्किङ र ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ। दिउँसो गाड़ीको चाप बढ़ी हुने भएकाले डिभिजनले रातिको समयमा सड़कमा थर्मोप्लास्टिक पेन्टिङ सहित सड़क चिन्ह निर्माण गरिरहेको छ। सड़क डिभिजन काठमाडौँका इन्जिनियर श्रीयांका ढौनियारका अनुसार अहिले राति 9 बजेदेखि बिहान पाँच बजेसम्म सड़कमा रोड मार्किङको काम भइरहेको छ। कामका लागि राति 8 बजेदेखि नै आवश्यक तयारी शुरू हुने गरेको छ। अहिले सिंहदरबार आसपासका क्षेत्रमा सड़क चिन्ह निर्माण भइरहेको छ भने कालीमाटी क्षेत्रमा जेब्रा क्रसिङ बनाउने काम चलिरहेको छ। काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिले पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन 2083 स्वीकृत गरेको छ। कार्यवाहक एवं समितिका अध्यक्ष प्रमुख महानगरका मेयर सुनिता डंगोलको अध्यक्षतामा हिजो बसेको बैठकले स्वास्थ्य तथा शिक्षा समितिबाट सिफारिश भएर आएको मार्गदर्शन स्वीकृत गरेको हो। विद्यालय तहको पुस्तक रहित शुक्रबार कार्यक्रमलाई विद्यार्थीको रूचि, सृजनात्मक प्रतिभा र जीवनोपयोगी सिप विकासमा केन्द्रित गर्नु, संचालित कार्यक्रमलाई व्यवस्थित बनाउनु मार्गदर्शनको मुख्य उद्देश्य छ। मार्गदर्शनमा कक्षागत आवश्यकता अनुसार फरक फरक कार्यक्रम सञ्चालन, विज्ञ प्रशिक्षक परिचालन, सिकाइको नियमित अनुगमन र मूल्यांकन लगायत व्यवस्था रहेका छन्। त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राविधिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका लागि नयाँ योजना अघि सारेको छ। त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राविधिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा गरिएको छ। नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट अनुसन्धान, नव प्रवर्धन, ज्ञान उत्पादनमा आधारित रिसर्च युनिभर्सिटीका रूपमा विकास गर्ने लक्ष्य समेत राखिएको छ। काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा 98 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 बजेसम्म सञ्चालन गरेका अभियानका क्रममा 76 जना पुरूष र 11 जना महिला पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले विभिन्न ठाउँमा स्वीप अपरेशन सञ्चालन गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। र भक्तपुर नगरपालिकाको आयोजनामा संचालित आधारभूत कम्प्युटर तालिम समापन भएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिसक्नु भएको छ। मेयर प्रजापतिले माध्यमिक शिक्षा परीक्षा तथा अर्थात एसी उत्तीर्ण गरेका विद्यार्थीहरूले आफूलाई योग्य र सक्षम बनाउन निरन्तर अध्ययन तथा सिप विकासमा ध्यान दिनुपर्ने बताउनु भएको छ। नगरपालिकाले राजनीति शास्त्र, इतिहास, भूगोल, अर्थशास्त्र तथा नेपाल भाषा विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई पुनः छात्रवृत्ति प्रदान गर्दै आएको मेयर प्रजापतिले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँका मुख्य सड़कमा रोड मार्किङ र ट्राफिक संकेत निर्माणको काम चल्दै दशैं अघि नै काम सक्ने लक्ष्य। काठमाडौँ महानगर शिक्षा समितिबाट पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन स्वीकृत। त्रिभुवन विश्वविद्यालयको डिजिटल सेवा, अनुसन्धान प्रवर्धन र वित्तीय सुधारका लागि नयाँ योजना लागू। र काठमाडौँ उपत्यकामा स्वीप अपरेशनका क्रममा 98 जना पक्राउ। अहिलेलाई चार भञ्जाङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष प्रभुराम प्रधान, मुख्य प्रबन्धक हीरा रावल एवं हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष कप्तान चित्रबहादुर गुरूङ, प्रबन्धक झमप्रसाद गुरूङ एवं जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, बेसी शहर, लमजुङ।

0: Laconia.
1: Extreme energy drink.
2: बिस्तार बिस्तार बिस्तार जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: गुणस्तरीय खाद्य सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर भरत कुमार श्रेष्ठ, भरत किराना स्टोर, बेसर 8 प्रगति टोल, लमजुङ।
6: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: संस्थापक प्रिन्सिपल अरूण चुडाल, प्रिन्सिपल रामचन्द्र देवकोटा एवं विद्या विकास आवासीय बाबी परिवार, बेसी सहर, लमजुङ।

0: California Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299।
3: सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था ओडावासी शुभेच्छुक सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जन्म मृत्यु बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
3: वडा अध्यक्ष पवित्र थापा राणा एवं विशेषण नगरपालिका वडा नम्बर 8 परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था ओडावासी शुभेच्छुक सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जन्म मृत्यु बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
3: वडा अध्यक्ष गंगबहादुर थापा एवं विशेषण नगरपालिका वडा नम्बर 10 परिवार लमजुङ।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665520293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 칸죠? 아스칼다 전에이 푸르디로 라스워스타 데크수다.
3: 칸이다 카스세 게이 오이나 디디. 람중 에그로비 컨선 द्वारा 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에킥 삼차 칸이 가리고수.
2: 아니 마하사이 수드다라 오르가닉 네 홀라라?
3: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바타 우트파딧 카티키 오르가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인차 데하?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856-74486।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
6: वडा अध्यक्ष प्रकाश थापा एवं विशेषण नगरपालिका वडा नम्बर 6 परिवार, लमजुङ।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
6: वडा अध्यक्ष ऋषिराम बस्नेत एवं विशेषण नगरपालिका वडा नम्बर 7 परिवार, लमजुङ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखथाम गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसीसहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसीसहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
5: हाम्रा सेवाहरू हामी कहाँ उन्नत जातका बिउ बिजन विषादीहरू तथा भेट सम्बन्धी सामानहरू होलसेल मूल्यमा पाइन्छ प्रोपाइटर राजेन्द्र बस्नेत अनुष्का एग्रो कन्सर्न बेसी सहर सात लमजुङ
6: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राजनीतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था ओडावासी शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
7: श्रीकृष्ण भुजेल ओडा सदस्य बेसीसहर नगरपालिका ओडा नम्बर 3 लमजुङ
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
0: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लमजुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-2160।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष गोविन्द बस्नेत, प्रिन्सिपल विमल अधिकारी एवं युनिभर्सल एकाडेमी परिवार, बेसिसर लमजुङ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: चाडपर्वमा पशुजन्य परिकारको प्रयोग गर्दा पशुको स्वास्थ्य र मासुको स्वच्छतामा विशेष ध्यान दिउँ। स्वस्थ मासुको मात्र वध गरौं, मासु राम्रोसँग पकाएर खाऊ, बासी वा दूषित मासुको सेवनबाट बचौं, पशु पंक्षीमा कुनै रोगको लक्षण देखेमा लापरवाही नगरी नजिकको पशु सेवा केन्द्रमा सम्पर्क गरौं। कार्यालय प्रमुख डाक्टर सुनिल न्यौपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय परिवार, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदारी संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भक्तबहादुर गुरूङ एवं उत्तरकन्या यातायात प्रणाली परिवार बेसी सहर साथ लमजुङ।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
1: वडा अध्यक्ष चित्रबहादुर दनाई, विश्वन नगरपालिका वडा नम्बर 3 परिवार, लमजुङ।
0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 98560-46244।
3: हेलो, म सङ्गदेव FM 95 मेगाहर्ज

0: भोलि घटा कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि तपाईँजना उति जाने भने म पनि जाने हो तेरो पो
0: नत्र त

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बम बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए। नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष आमा समूह लोकमाया घले, अध्यक्ष बाबा समूह कप्तान चित्रबहादुर गुरूङ, सचिव पूर्ण सिंह गुरूङ एवं शान्तिटोल आमा तथा बाबा समूह परिवार विशेषहर साथ लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर सुरेश श्रेष्ठ, सुरेश फेन्सी, बेसी सहर सात, लमजुङ।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
8: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष पूर्णलाल श्रेष्ठ, प्रबन्धक उपेन्द्र गुरूङ एवं लमजुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार देशी शहर लमजुङ।
2: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलान जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
3: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
5: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9850086780।
8: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तयार भएका अलैची राम्रोसँग टिपाऊ, सुकाउ, छुट्याऊ, प्याकेजिङ र ब्रान्डिङ गरी बिक्री वितरण गरौं, अलैचीबाट राम्रो आय आर्जन गरौं, लमजुङको अलैचीलाई देश विदेशमा चिनाऊ। कार्यालय प्रमुख पद्मनाथ अत्रेय एवं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई लमजुङ मनाङ परिवार।
9: नेपालीहरूको महान पर्व विजयादशमी

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारी ज्यूहरू, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: प्रिन्सिपल कला तिवारी एवं पाठशाला मन्टेसरी परिवार, बेसी सर, लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 5 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: प्रिन्सिपल कला तिवारी एवं पाठशाला मन्टेसरी परिवार, बेसी सर, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदारी संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भक्तबहादुर गुरूङ एवं उत्तरकन्या यातायात प्रणाली परिवार बेसी सहर साथ लमजुङ।
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunia Extreme Energy Drink.
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
2: पानी हाम्रो जीवन र कृषि उत्पादनको आधार हो। जलस्रोतको संरक्षण गरौं, सिंचाईका संरचनाको उचित उपयोग र संरक्षण गरौं। पानीको दिगो व्यवस्थापन मार्फत समृद्ध कृषि र सुरक्षित भविष्य निर्माणमा सबैले हातेमालो गरौं। कार्यालय प्रमुख, जीवन अधिकारी एवं जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय परिवार, लमजुङ।
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोभाइडर गोविन्द बस्नेत, जय श्रीकालीका मिनी क्रसर उद्योग, बेसिसार 2, लमजुङ।
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
2: तमहुला चौधरी, बेसिसर इकाई परिवार, बेसिसर लमजुङ।
4: तपाईं रेडियो मर्सेन्जी एफएम

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: मर्सन्दी ग्रुप प्राली परिवार, भेसी सहर, लमजुङ।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
8: अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: उद्योग वाणिज्य र पर्यटन व्यवसायको नवीकरण वा खारिजका लागि 2084 साल वैशाख मसान्तभित्र निवेदन पेश गरेमा पछिल्लो तीन वर्षको नवीकरण शुल्क तथा दस्तुर मात्र लाग्ने र सो भन्दा अघिका सम्पूर्ण शुल्क दस्तुर तथा जरिवाना छुट हुने व्यवस्था रहेको छ। व्यवसाय दर्ता व्यवस्थित बनाऊ, समयमै नवीकरण गरौं, जरिवाना मुक्त बनाऊ। कार्यालय प्रमुख ठाकुर प्रसाद ढकाल एवं एकीकृत सेवा कार्यालय परिवार लमजुङ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विभिन्न साइजका सोलर सिस्टम, सोलर एक्साइट ब्याट्री र गाडीका ब्याट्री, सोलर वाटर हिटर, विभिन्न कम्पनीका मोबाइल सेटहरू, बिजुलीका सम्पूर्ण सामग्रीहरू, हाउस वायरिङ, किचन चिम्नी, मोटर पंखा, भ्याकुम क्लीनर, इन्भर्टर लगायतका सामग्रीको लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर उमर बहादुर लामा, लेजरसन इनर्जी एण्ड इलेक्ट्रिक सेन्टर, विशेषहर सात, लमजुङ।
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
2: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
2: मलाई त एकदमै मन पर्यो।
5: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन, स्योर गरौं।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
9: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203370 वा 5903370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
12: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
13: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
12: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
14: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
15: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: चाडपर्वका समयमा सफा तथा सुरक्षित पानीको प्रयोग गरौं। पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। खानेपानीका मुहान, धारा तथा पाइपलाइन वरपर फोहोर नगरी खानेपानीका स्रोतको संरक्षण गरौं। साथै प्लास्टिक तथा अन्य फोहोर जथाभावी नफालौं र वातावरण स्वच्छ राखौं। कार्यालय प्रमुख उत्सव पोखरेल एवं खानेपानी तथा ढल व्यवस्थापन कार्यालय परिवार, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दशैं र तिहारको समय हाम्रा खेतहरूमा धान पाकेर भित्र्याउने समय हो। दुःखका साथ लगाइएको बालीलाई सुरक्षित रूपमा भित्र्याउनु पर्छ। खेतका 80-85% बाला सुनौल भएपछि मात्र धान काट्नुहोस्। घाम लागेको सुख दिनमा मात्र काट्ने र चुट्ने गर्नुहोस्। भण्डारण अघि धानलाई 2-3 दिन सुकाई चिस्यान 12-14% झार्नुहोस्। कार्यालय प्रमुख किरण सिग्देल एवं कृषि विकास कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष रामबहादुर गुरूङ एवं बेसेसहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार बेसेसहर लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: जन्म, मृत्यु, बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
2: वडा अध्यक्ष खुशीजङ गुरूङ एवं बेसिसन नगरपालिका वडा नम्बर 9 परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लमजुङका वन जंगललाई पासमुक्त बनाऊ, वन्य जन्तु संरक्षण गरौ, मानव जीवन पनि सुरक्षित राखौं, पासो नथापौं, वन्य जन्तु जोगाऊ। डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ एवं डिभिजन वन कार्यालय परिवार लमजुङ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बम्बा विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भटेकोशी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़।
0: संघीय सरकारले अधिकार नदी परिणाम खोज्ने गरेको मुख्यमन्त्रीको गुनासो, अधिकार नदिए संहिता बलियो नहुने भनाई।
1: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़, राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। दशैंमा सड़क संचालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई।
2: मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौ, त्यतिकै बिग्रिहाल्यो भने हामी तुरन्तै सड़क खुलाउन सक्ने अवस्थामा छौं।
0: फ्रान्सेली विद्यार्थीहरूको विरोध प्रदर्शनमा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
1: र आईसीसी विश्वकप लीग टूमा ओमान नेपालले दिएको 264 रनको लक्ष्य पछ्याउँदै।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082562601, 98578।

0: 33990 98578 31684। तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333-493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेका सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यसबारेमा जानकारी दिनुभएको हो। प्रभावित धेरै जसो नागरिक भाडाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारेको पनि गृह सचिव शर्माले जानकारी दिनुभयो। यस्तै बैठकमा बोल्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीमा परिबेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो। असोज 25 गते बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 4 पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घर भाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सफल भइरहेको उहाँको भनाई छ। यस्तै भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारले जनाएको छ। प्रभावितको पुनर्स्थापना, अस्थायी आवासको व्यवस्था, बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण तथा राहत वितरणलाई व्यवस्थित रूपमा अघि बढ़ाउने काम भइरहेको गृह सचिव शर्माको भनाई छ।
5: यस्तै नेपालमा बढ़दो पर्वतीय विपदको जोखिम न्यूनीकरणका लागि विद्यमान नीति कानून पूर्व सूचना प्रणाली तथा विपद व्यवस्थापनका ढाँचाको पुनरावलोकन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरणका दिवसका अवसरमा काठमाडौँमा आज आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सहभागीहरूले नेपालको भौगोलिक अवस्था र जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताएका हुन्। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले उच्च हिमाली क्षेत्रमा हुने अतिवृष्टि, पहिरो, आकस्मिक बाढ़ी, सुक्खा पहिरो तथा नदी थुनिने घटनालाई समग्र जोखिमका रूपमा विश्लेषण गरी विपद व्यवस्थापनलाई विकास नीतिसँग जोड़नुपर्ने बताउनुभयो। यस्तो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन लगायतका कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै प्रचलित पूर्व सूचना प्रणाली, कानून नीति तथा रणनीतिमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। सम्मेलनमा सहभागी सरकारवाला एवं विज्ञहरूले विपद पूर्ण रूपमा रोक्न नसके पनि प्रभावकारी पूर्व तयारी, वैज्ञानिक अध्ययन, सुरक्षित पूर्वाधार र समयमै सूचना प्रवाह मार्फत मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।
4: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढ़ी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। अस्ति आइतबार बिहान 4:20 गोर्खाको चुमनुमरी गाउँपालिका 6 रहेको उङदीलुङ खोला अर्थात चमार हिमाल र सियारांगी हिमाल बीचको ठाडो खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बुढ़ी गण्डकी बाढ़ी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाएको छ। झण्डै 6,000 मिटर उचाइमा हिम पहिरो तथा झण्डै 5,500 मिटर उचाइमा रहेको हिउँ र गेग्रान सहित पहिरो खसेको प्रतिवेदनले देखाएको छ। पहिरोले नदीको बहाव थुनिने र खोल्ने प्रक्रिया सियार खोला र बुढ़ी गण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने प्राधिकरणले अनुमान गरेको छ। बुढ़ी गण्डकी र सियार खोलाको दोभानमा समेत थुनिने र खोल्ने प्रक्रियाका कारण बुढ़ी गण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पटक पटक बाढ़ी आएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। बाढ़ी ठूलो हुनुमा सियार खोला थुनिएर जम्मा भएको पानीभन्दा उङदीलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका उल्लेख्य रहेको प्रतिवेदनमा भनिएको छ।
5: संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर्व्यवस्थापिका संघ आईपीयूको 149 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई मतले पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मंचमा नेपालले पहिलोपटक प्रस्तुत गरेको आपतकालीन प्रस्तावले दुई तिहाई समर्थन प्राप्त गर्नु संसदीय कूटनीतिका लागि महत्वपूर्ण सफलता भएको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गर्नुभएको प्रस्तावमा हिमालय क्षेत्र लगायत जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपदको सामना गर्ने र उत्थानशीलता सुदृढ पार्ने विषय समेटिएको छ।
4: विराटनगरमा आजदेखि शुरू भएको अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा छवटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको टिप्पणी गर्नुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यवहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेका गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी भन्नु भएन। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी गरेको छ।
5: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खोलातर्फ रामरी खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछड़िएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर साई निर्वाचित हुनुभएको छ। खतिवडा 2,919 मत र शिवाकोटीले 2,072 मत ल्याएर विजयी हुनुभयो। तर केन्द्रीय निर्वाचन समितिले भने मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खुलातर्फ 9 उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा थिए। जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित मधेसी खसारे आदिवासी जनजाति अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदका मतगणना भने चलिरहेको छ। निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। सरकारले राष्ट्रपति समक्ष 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभयो। सुनारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। रासोपाले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगुमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सड़कको अहिलेको अवस्था र पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुईवटा अध्यादेश जारी, भोटेकुसी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरण पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़, संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति मुख्यमन्त्रीहरूको असन्तुष्टि, कांग्रेसको सहमहामन्त्री खुल्लातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित लगाएका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। त्यसै गरी काठमाडौँ उपत्यकाका मुख्य बजारहरूमा दशैंको किनमेल गर्नेहरूको ठूलो भीड़ लागेको छ। न्यूरोड, असन, लगनखेल र भोटाएटी लगायतका क्षेत्रमा नयाँ लुगा, खाद्यान्न तथा पूजा सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो। यद्यपि यस वर्ष विपद र बढ़दो महँगीका कारण दशैंको उल्लासमा केही प्रभाव परेको छ। दशैंका लागि मानिसहरू गाउँ फर्कने क्रम चलिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी सञ्चालन गरिएको एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पर्सीदेखि साबिकै नजिकका डिलरहरूबाट ग्यास बिक्री गरिनेछ। संयुक्त बिक्री केन्द्रहरूमा उपभोक्ताको घण्टौं लामो लाइन लागेपछि यो व्यवस्थाले सहजताको साटो उल्टै शास्ति दिएको गुनासो बढ़ेको थियो। डिलर र डिपोहरूमा पनि ग्यास नपाएको उपभोक्ताहरूको गुनासो छ। यसैबीच चाडपर्वमा घर फर्किने यात्रुहरूलाई राजमार्गका होटलमा बासी तथा अखाद्य खाना खुवाएर चर्को मूल्य असूले कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकालेर अस्वच्छ खानाका कारण बिरामी परेमा होटल संचालकसँगै गाड़ी चालकलाई समेत कार्यवाही गर्ने जनाएको छ। गुणस्तरीय खाना पाउने ठाउँमा मात्र गाड़ी रोक्न चालकलाई निर्देशन दिएको छ। यस्ता बदमाशी देखिएमा यात्रुले तत्काल प्रहरीको 100 नम्बरमा फोन गरी जानकारी गराउन सक्नेछन्।
4: काठमाडौँ उपत्यकाबाट आफ्नो थापथलो फर्कने यात्रुहरूको चाप बढ़ेको छ। मुख्य सड़क, पृथ्वी राजमार्ग, पीपी राजमार्ग र कान्ति लोकपथबाट दैनिक बाहिरिनेको संख्या घटस्थापनापछि बढ़ेको छ। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़कहरू विस्तारै खुल्न थालेपछि ग्रामीण सड़क भएर यात्रा गर्न भने सकसपूर्ण छ। ग्रामीण सड़कको मरमत नहुँदा अझै पनि काठमाडौँबाट घर जानेको यात्रा भने कष्टकर नै रहेको छ। मुख्य राजमार्ग र ग्रामीण सड़कको सहज यात्राका लागि अप्नाएको व्यवस्थाका बारेमा साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग कुराकानी गर्नुभएको छ।
8: सबै हाइवेहरू क्लियर भइसकेका छन्। मुस्ताङ, मनाङ लगायत रसुवातिर जोड्ने हाइवे पनि हामीले कनेक्ट गरिसकेका छौँ। हामीले जथावतीमा बेलीबिज राखेर रसुवा पनि कनेक्टिभिटी गरेका छौँ। मुस्ताङ पनि कनेक्टिभिटी भइसकेको छ, मनाङ पनि कनेक्टिभिटी भइसकेको छ। हाम्रो हाइवेको पर्सपेक्टिभमा जुन सड़क विभागले गर्ने काम हो, सबै बाटो खोलिसकेका छौँ। बीपी हाइवे पनि अहिले क्लियर छ, कान्ति पनि क्लियर छ, पृथ्वी हाइवे पनि हिजो बेलुका हामीले राति बन्द गरेर टुए पृथ्वी हाइवे पनि सञ्चालन गरिसकेका छौँ। राजमार्गहरूको अवस्था चाहिँ सबै क्लियरै छ।
9: ग्रामीण भेगहरू चाहिँ सड़क विभाग अन्तर्गत पर्छ कि पर्दैन जिम्मेवारी?
8: 15,000 किलोमिटर जुन नेसनल हाइवे नेटवर्क हो त्यो पर्छ। त्यो मध्ये ट्र्याक खुलेका बाटोहरू सबै हाम्रो क्लियर छन्। एउटा बाँकी भनेको चाहिँ बुढी गण्डकीको बाढीले जुन ड्यामेज गरेको हाम्रो यो आरुघाटी पुल हो, त्यसको पनि बेलिजको लागि हाम्रो सामानहरू मुभ हुन शुरू गरिसकेको छ। अब ग्रामीण सड़कको हकमा चाहिँ सम्बन्धित स्थानीय तहले त्यसै प्रदेश सरकारहरूले गर्ने हुँदाखेरि उहाँहरूले त्यो गर्दै हुनुहुन्छ। त्यो विषयमा चाहिँ सड़क विभागको अन्तर्गतको बाटोहरू चाहिँ क्लियर।
9: बस चालकहरूको अहिलेको उहाँहरूको समस्या के छ भने आफैले सड़क मरमत गर्दै हिँड्नुपर्ने अवस्था छ। यसको अन्त्य चाहिँ कहिले होला?
8: यो कुराहरू चाहिँ हाम्रो बसहरूको जुन रूट दिने रूट इजाजतको कुराहरूसँग जोडिन्छ। यो विषयमा यातायात व्यवस्था विभागसँग फर्दर कोर्डिनेसन गर्दा ठिक होला। जस्तै उहाँहरूले जुन रोड वर्दी छ, ओर्दी रोडहरूलाई मात्रै दिनुपर्ने हुन्छ बसहरूको लागि मुभ हुनलाई भने। अब अहिले चाहिँ नन वर्दी रोडमा पक्कै पनि उहाँहरूले दिनुभएको छैन। स्पेसिफिक केसमा केही समस्या भयो फरक कुरा, नत्र त्यसको समस्या नहुनुपर्ने हो।
9: यात्रुहरू र व्यवसायहरूले चाहिँ अब 2-3 दिन लगाएर घर पुग्नुपर्ने बाध्यात्मक परिस्थिति चाहिँ देखिरहेछ अझै पनि। यो विषयलाई चाहिँ यहाँले कतिको गम्भीरतापूर्वक लिनुभएको छ?
8: हाइवेको मेन्टेनेन्सको पर्सपेक्टिभमा पोहोर परा जतिको सहज पक्कै छैन, किनभने यसपालि चाहिँ हामी दसैँको मुखमा ठुला अनएक्सपेक्टेड डिजास्टर, अहिले बुढी गण्डकीको डिजास्टर भयो, त्योभन्दा अगाडि काली गण्डकी लगायत बर्खाको वर्षाको कारणले भएको डिजास्टर भयो र त्योभन्दा अगाडिको भोटेकोसीको बाढीको डिजास्टर गर्दाखेरि केही पहिला भन्दा पक्कै छ। तर त्यो हुँदै गर्दाखेरि पनि हामीले 2A रोड प्राय हाइवेहरू खोलिसकेका छौँ। त्यो पर्सपेक्टिभमा चाहिँ मेन्टेनेन्स हामी कन्टिन्युसली पनि गर्छौँ। दसैँभरि पनि हाम्रो मेन्टेनेन्स काम चालु रहन्छ र कुनै स्पेसिफिक एरियामा केही समस्या पर्यो भने त्यहाँ मेन्टेन गरिन्छ। त्यो बाहेक अरू ठूलो स्पेसिफिक यस्तो इस्यू छन् जस्तो मलाई लाग्दैन।
9: अब सड़क बनाउनेहरू पनि दशैं मनाउन जान्छन् होला, कसरी व्यवस्थापन गर्नुहुन्छ त? अब
8: हाम्रो मिसिनहरू अहिलेसम्म साइटमै छन्, साइटबाट मिसिन हामीले निकालेका छैनौँ, हाम्रो अपरेटरहरू पनि साइटमै हुनुहुन्छ। हामीले चाहिँ दशैंको लागि भनेर स्थानीय जो त्यही भूगोलको हुनुहुन्छ, त्यही भेकको हुनुहुन्छ, उहाँहरू त्यसै ड्युटी मिलाएका छौँ। प्रत्येक डिभिजनमा चाहिँ हाम्रो एकजना इन्जिनियर स्ट्यान्ड बाई पोजिसनमै रहनुहुन्छ। कहीँ केही क्षति भयो भने यो अहिले मात्र होइन, हाम्रो पहिलादेखिको प्र्याक्टिस के हो भने दशैंमा हुन सक्ने सम्भावित जोखिमलाई राखेर म्यान पावर र मेसिनहरू चाहिँ स्ट्यान्ड बाई मोबिलाइजै भएर बसिरहेको हुन्छ।
9: अब आकस्मिक सड़क बिग्रिहालेमा चाहिँ व्यवस्थापन कसरी गर्नुहुन्छ?
8: हाम्रो फ्युलहरू हामीले स्ट्यान्ड बाई फ्युलहरू राखेका छन्, म्यान पावरहरू छन्। अब हामीलाई सुपरभाइजरहरू हाम्रो प्रत्येक 18 किलोमिटरमा एकजना सुपरभाइजरका दरले हुनुहुन्छ, लेन्थ वर्करहरू 3 किलोमिटरमा एकजना लेन्थ वर्कर हुनुहुन्छ, उहाँहरूले हामीलाई तत्काल खबर गर्नुहुन्छ बाटो बिग्रियो भने, र त्यो मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौँ। यो प्र्याक्टिस हामीले गरिरहेको हो र इमर्जेन्सी केही बिग्रिहाल्यो भने हामी तुरन्तै सडक खुलाउन सक्ने अवस्थामा छौँ।
5: उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। फेरि पनि खबरकै सिलसिला, दशैंको बेला किसानलाई भने धान लगायतका बर्खे बाली भित्र्याउने चटारो परेको छ। एकातिर दशैंको उल्लास, अर्कोतिर वर्षभरि गरेको मेहनतको प्रतिफलका रूपमा खेतमा पाकेको बाली सुरक्षित भित्र्याउने चिन्ता किसानलाई छ। धेरै किसानको दिनचर्या यति बेला खेतबारीमै बितिरहेको छ। नेपालको प्रमुख खाद्य बाली धान भित्र्याउने समय र दशैंको चाडपर्व एकै समयमा परेपछि किसानलाई चाडपर्व मनाउने भन्दा पनि खेतीपातीको काम सक्ने हतारो परेको छ। विशेष गरी बर्खे धान पाक्ने समयसँगै दशैं परेकाले किसानलाई आफन्तसँग भेटघाट गर्ने, परिवारसँग बसेर रमाइलो गर्ने र चाडपर्वको किनमेल गर्ने समय समेत जुटाउन कठिन भइरहेको छ। सुदूरपश्चिमको डडेलधुरामा किसान यति बेला धान काट्न, बिटा बाँध्ने, झार्ने र घरमा भित्राउने काममा व्यस्त छन्। जिल्लाको भागेश्वर, अमरगढ़ी, आलिताल र परशुराम लगायतका क्षेत्रमा धानसँगै मकै, भटमास, स्याउ लगायतका बाली भित्र्याउने र अन्य कामको चटारो छ।
4: नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई निर्धारित समयमा जानकारी नदिएको पाइएपछि कार्यवाही गरेको हो। जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्भर नेपाल, फाइबर ओल्ड, भायरनेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, ओल्ड लिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक मान्डुज नेटवर्क र सुबिसु रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
10: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.12 अंकले बढ़ेर 2599.93 बिन्दुमा पुगेको हो। आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 104 कम्पनीको शेयर बढ़ेकामा 167 घटेको छ। 7 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 12.44% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.46 करोड़को कारोबार भएकामा आज 351 कम्पनीको 1.35 करोड़ कित्ता शेयर 4.73 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाको रूपमा अघि बढ़ाउने बताउनु भएको छ। हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनुभयो। मन्त्री तिमिल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो।
4: त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राविधिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यी विषयहरू समेटेका छन्। यो योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राविधिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा छ। नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट अनुसन्धान, नव प्रवर्धन र ज्ञान उत्पादनमा आधारित रिसर्च युनिभर्सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
3: गुल्मीको रेशमिया विमानस्थलको हवाई सेवा आजबाट फेरि संचालनमा आएको छ। प्रतिकूल मौसमको कारण झण्डै 4 महिनादेखि यो विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेशुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गएको जेठको तेस्रो हप्तादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कोहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भई आउन नसक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै आज काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको छ। नेपाल वायु सेवा निगमले मौसम अनुकूल भएसँगै हप्ताको 3 उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ।
4: अहिलेसम्म उस्तामा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध भएका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु पर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँको भनाइ छ।
3: चाडपर्वको समयमा प्रहरीले जाँचलाई तीव्र बनाएको छ। काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा 98 पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 बजेसम्म सञ्चालन गरेको अभियानका क्रममा 6 पुरूष र 11 महिला पक्राउ परेका जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। समाजमा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न ठाउँमा स्वीप अपरेशन सञ्चालन गरेको परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी हुनुभएको छ। 23 वर्षीय थनबर्ग आज बिहान फिरिसको उपनगर सेन्ट डेनिसमा रहेको आन्दोलनको केन्द्रबिन्दु मानिने पल एलुअर्ड उच्च माध्यमिक विद्यालय पुग्नु भएको हो। छलफलमा युवाहरूलाई नसमेटिएको र उनीहरूको भविष्य उनीहरूबाट खोस्न थालेको उहाँले बताउनु भएको छ। यसँगै देशभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शन हुने अपेक्षा गरेको समाचार संस्था अल जजिराले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको ज्यादती सम्बन्धी अनेकौं आरोपहरू आएपछि विशेष पोशाक रोप लगाएका वकिलहरूले किशोर किशोरीहरूको सुरक्षाका लागि मानव साङ्लो पनि बनाएका थिए। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव, कक्षाको अत्यधिक व्यस्त तालिका र शिक्षा प्रणालीका अन्य समस्या लगायत विभिन्न विषयमा सुधारको माग गर्दै विद्यार्थीहरूले गएको महिनाको अन्त्यदेखि विरोध प्रदर्शन शुरू गरेका थिए। न्याय मन्त्रालयका अनुसार विरोध प्रदर्शनका क्रममा 6,800 जनाभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा मुख्यतया नाबालिगहरू छन्। प्रहरीले प्रदर्शनकारीहरूमाथि भएको भनिएको क्रूरता सम्बन्धी 24 आरोपमाथि पनि अनुसन्धान शुरू गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 70 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 विकेट लिए भने दिपेन्द्र सिंह गिरीले 2 तथा करण केसी र ललित राजवंशले 1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिए। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा छ। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा। बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई। पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़।
3: संघीय सरकारले अधिकार नदी परिणाम खोजेको मुख्यमन्त्रीहरूको गुनासो। अधिकार नदिए संहिता बलियो नहुने भनाई।
4: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़। राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। दशैंमा सड़क सञ्चालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई।
3: फ्रान्सेली विद्यार्थीहरूको विरोधका क्रममा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग पनि सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
4: र आईसीसी क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
11: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
11: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9864955074 र 9865854।
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
13: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
12: अब जापान ट्राई होइन स्योर गरौ।
13: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
13: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
13: सम्पर्क नम्बर 0665902999, मोबाइल नम्बर 9956602999।

0: नमस्कार, रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा साँझ 6:35 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सिङदीमा दशैं लक्षित कृषि तथा पशु हाट बजार शुरू। 56 गोरूपालक किसानलाई 2,80,000 प्रोत्साहन। मनाङको चामेमा काठको अस्थायी पुल बनाइदिए। जोखिम मोलेर वारपार गर्दै पदयात्री र स्थानीय। बेसरसाथ स्थित पुमा खोलामा करिब 4 करोड़ लागतमा निर्माण सम्पन्न मोट्रोवेल पुल सञ्चालनमा। र चामेका बारी पीड़ितलाई एसडीसीएसको राहत सहयोग।

0: अब समाचार विस्तारमा भर्सङ्गी गाउँपालिकामा दशैं लक्षित कृषि तथा पशु हाट बजार शुरू भएको छ। गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालन समितिले आयोजना गरेको तीन दिने हाट बजार मंगलबारदेखि शुरू भएको हो। हाट बजार शुभारम्भका अवसरमा गाउँपालिकाले 56 जना गोरू पालक किसानलाई चराही 5,000 रूपियाँको दरले कुल 2,80,000 रूपियाँ नगद प्रोत्साहन प्रदान गरेको छ। परम्परागत पशुपालनको संरक्षण तथा प्रवर्धन गर्नुका साथै किसानलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्ने उद्देश्यले रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको बजारीकरण, उचित मूल्यको सुनिश्चितता र उपभोक्तालाई स्थानीय उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, खसी बोका, फेडा, कुखुरा लगायतका कृषि तथा पशुजन्य उपजको खरिद बिक्री भएको छ। यसबाट किसान र उपभोक्ताबीच प्रत्यक्ष संवाद स्थापित हुनुका साथै स्थानीय उत्पादनको खपत र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% र खसी बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। बजारमा बिक्रीका लागि ल्याइएका कृषि तथा पशुजन्य उपजका लागि समर्थन मूल्यको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। हाट बजार असोज 27 गतेदेखि 30 गतेसम्म मर्सङ्गी गाउँपालिका 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा सञ्चालन हुनेछ। गाउँपालिकाले किसान, पशुपालक, व्यवसायी तथा उपभोक्तालाई हाट बजारमा सहभागी भई स्थानीय उत्पादनको खरिद बिक्री प्रवर्धन गर्न आग्रह गरेको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस हाट बजारले कृषि तथा पशुपालन व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। रंजुङको वैशा नगरपालिका 7 स्थित पुमा खोला वनथोक मैगुममा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको पुलको मंगलबार वैशा नगरपालिका 7 का वडाध्यक्ष ऋषिराम बस्नेतले शुभारम्भ गर्नुभएको हो। 2081 सालमा निर्माण शुरू भएको उक्त पुलको लम्बाई 25 मिटर र 70 टन भार वहन क्षमता रहेको छ। 3,98,00,000 रूपियाँको लागतमा पुल पूर्वधार विकास कार्यालय मार्फत काठमाडौँ स्थित उपमा निर्माण सेवा प्रणालीले पुल निर्माण गरेको हो। पुल सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यात्रुहरूलाई आवाजाहतमा सहज हुने अपेक्षा गरिएको छ। विशेष गरी डुंगरी बेसर मनाङ सड़क खण्ड अन्तर्गत खरखरी भीरमा पहिरो जाँदा मनाङ जाने सड़क अवरूद्ध हुने समस्यालाई उक्त पुलले वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। पुल सञ्चालनमा आएपछि मकै डाँडा बलामसेरा हुँदै मनाङ आवाजात गर्न सहज हुने, यात्रुले भोग्दै आएको शास्तिमा कम हुने अपेक्षा गरिएको छ। पुमाखोला पुल सञ्चालनमा आएसँगै डुंग्रे बेसर मनाङ सड़क खण्ड अन्तर्गत खरखरी भीरमा पहिरोको कारण मनाङ जाने सड़क अवरूद्ध हुँदा यात्रुहरूले भोग्दै आएको शास्ति कम हुने वडाध्यक्ष ऋषिराम बस्नेतले बताउनुभयो। वहाँका अनुसार सड़क अवरूद्ध भएको अवस्थामा यात्रुहरूले यस पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्नेछन्। यसले मकै डाँडा फलामसेर हुँदै मनाङ आवाजावत गर्न सहज बनाउनुको साथै यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने वहाँको भनाइ छ।
1: मनथोक मैगुङ यो पुल चाहिँ जुन आज चाहिँ सुचारू गर्नको लागि हामी यो कार्यक्रम यो पनि चाहिँ भवितव्य नहोस्, कुनै यस्ता सवारी दुर्घटना नहोस् भन्ने मनसायका साथ हामीले चाहिँ आज यो चाहिँ विधिवत रूपमा यसलाई चाहिँ सञ्चालनमा ल्याउनको लागि हामीले पूजा सहित हामीले चाहिँ यो बाटो सुचारू गर्न लागिरहेका छौँ। आज एकदमै केही मानेमा खुसीको कुरा भन्दा आज हामी यो खरखरेको पहिरोले गर्दाखेरि जुन चाहिँ मर्सेनी गाउँपालिका हुँदै मनाङ जाने जुन त्यो रोड चाहिँ हाम्रो हिउँदको समयमा पनि त्यो सुक्खा पहिरो गएर त्यहाँ चाहिँ यात्रुहरूले चाहिँ दुःख पाउने जुन कामहरू भइरहेको छ, त्यसको लागि यो वैकल्पिक रूपमा यो पुल निर्माण भए पश्चात यहाँबाट हामी मकै डाँडा हुँदै भगनसेरा हुँदै हामी खुदी भएर हामी मनाङ जाने यो वैकल्पिक मार्गको रूपमा पनि यसलाई चाहिँ लिन सकिन्छ। किनकि वैकल्पिक मार्ग नै हो यो पुलले गर्दाखेरि हामी मनाङसम्मको यात्रा कुनै पनि बर्खाको समयमा अन्य कुनै पनि समयमा पनि यो पुल मार्फत हामी चाहिँ मनाङ जान सक्छौ। 2081 सालबाट शुरू भयो होइन, यो चाहिँ प्रदेश सरकारबाट लागत रु 3,98,00,000 रुपियाँ बराबरको लागतमा गण्डकी प्रदेश सरकारबाट चाहिँ यो विनियोजित भयो।
0: लामो समयदेखि पुल नहुँदा स्थानीयवासीले खोलामा वारपार गर्न तथा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भोग्दै आएको स्थानीय सुनिता परियारले बताउनुभयो। वर्षातका बेला खोला बढ्दा बालबालिकालाई विद्यालय पठाउन नसकी घरमै राख्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। 2066 सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आउनुभएकी परियारले पुल निर्माणका लागि आफूहरूले वर्षौंदेखि आवाज उठाउँदै आएको बताउनुभयो। लामो प्रतीक्षापछि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि वर्षौंदेखिको सपना पूरा भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो।
2: नमस्कार, मेरो नाम सुनिता परिया, बेसी सर साथ मैथिन। म चाहिँ उन्नतिशील आमा समूहको अध्यक्ष पनि हो। यो एकदमै खुसीको दिन हो, किनभने यो दिन पूर्णको लागि हामीलाई धेरै गाह्रो भइरहेको थियो। आज आयो, एकदमै खुसी छु। सबैजनालाई धन्यवाद पनि दिन चाहन्छु। पहिलाको दिनहरूमा धेरै अप्ठ्यारा समयहरू थियो हाम्रो, किनभने हामी बाल बच्चालाई स्कूल पुर्याउन पनि गाह्रो हुन्थ्यो खुला तरेर। जुन पानी परेको समयमा त हामीले बच्चाहरूको स्कूलै थापेर घरमा राख्नुपर्ने समय पनि थियो। म यो ठाउँमा 2066 सालमा आएदेखि नै निरन्तर यो समस्याहरूलाई झेल्दै आएको थिएँ। अन्य बासिन्दाहरूले पनि झेल्दै आउनु भएको थियो र आज यो समयहरू ल्याउनको लागि धेरै कठिनाई परिशानीहरू पनि हामी बासिन्दाहरूले भोग्नु पर्यो। 81 सालमा चाहिँ यो कामहरू थालनी भयो, हाम्रो सुनवाई भयो र आज चाहिँ सम्पन्न भएको छ। जुन म 66 सालदेखि यो ठाउँमा आउँदाखेरि एउटा सपना बुनेका थियौं, हामी यो गाउँ समाजमा यो खोलामा एउटा पुल आइदिएको भए कसरी सहज हुन्थ्यो होला, कति राम्रो हुन्थ्यो होला भन्ने एउटा सपना बुनेका थियौं। आज सपनाको एउटा संसार बनेको छ हाम्रो गाउँ टोल समाजको लागि। पहिलाको आमाहरूले पनि धेरै कुराहरू राख्नुहुन्थ्यो तर सुनवाई हुन्थेन। सुनवाई नभएको कारणले हामीले अन्य अब कसरी हुन्छ, कोसँग मिलेर हुन्छ कि कोसँग चिनेर हुन्छ कि होइन, यो कुराहरूलाई चाहिँ निरन्तर एकदमै दिने क्रममै रहिरह्यौं र हामीले त्यसरी गरे पछाडि आज सफल पनि भएका छौं।
0: तपाईँले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
4: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
3: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
4: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ, साथै समर्थन मूल्य समेत तोकिएको छ।
3: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
4: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
3: थप जानकारीका लागि सम्पर्क 98560-45650 र 98560-79340।
4: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
5: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।

सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मशान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166 98560-45-248 98412-38555 र 98560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुलेर जियौ
1: मर्संग एफएम 95 मेगाहर्ज
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ दृष्टिविहीनको सुरक्षित आवागमन र ट्राफिक सचेतनामा जोड़ दिँदै 63 विश्व सेतो छड़ी सुरक्षा दिवस मनाएको छ। मंगलबार भोटेवाड़ाको भक्ति नमूना माविमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक सचेतना सहित यो दिवस मनाएको हो। औपचारिक कार्यक्रम अघि सुन्दरबजार नगरपालिका 9 सिउरीबारदेखि डुंग्रे बेस्त सड़क हुँदै भक्ति नमूना माध्यमिक विद्यालयको प्रांगणसम्म र्याली निकालिएको थियो। विभिन्न सन्देश लेखिएका प्ले कार्ड बोकेर निस्किएका दृष्टिविहीनले करिब 1 किलोमिटर सड़क पार गरेका थिए। नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य परियोजना सहयोग र विश्व नगरपालिका संघको सहकार्यमा लमजुङ नेत्रहीन संघले ट्राफिक सचेतना सहितको कार्यक्रम आयोजना गरेको हो। प्रत्येक वर्ष अक्टोबर 15 मनाइने यो दिवस दशैंलाई मध्यनजर गर्दै लमसुङमा मंगलबार नै यो दिवस मनाइएको आयोजकले जनाएको छ। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य परियोजनाका पुनस्थापनाका अधिकृत प्रेम महर्जनले विश्व सेतो छड़ी दिवस सुरक्षा दिवस र ट्राफिक सचेतना कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। कार्यक्रमको उद्घाटन गर्दै दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छा बहादुर खले दृष्टिविहीन सहित सबै अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न समाज र राज्य जिम्मेवार हुनुपर्ने बताए। उनीहरूलाई हेराएको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य गर्दै शिक्षा रोजगारी र स्वरोजगारका अवसर उपलब्ध गराउनु पनि उहाँको भनाइ थियो। स्वास्थ्य शिक्षा एवं विपद व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा एसजीसीएसले मनाङका बाढ़ी पीड़ितहरूलाई राहत सहयोग गरेको छ। असोज जेष्ठ 7 आएको बाढ़ीबाट पीड़ित बनेका चामी र तालका स्थानीयलाई संस्थाले राहत सहयोग गरेको हो। संस्थाका प्रतिनिधिहरू चामी पुगेर स्थानीय जनप्रतिनिधि एवं प्रशासनिक निकायका प्रतिनिधिहरूको रहबारमा बाढ़ी पीड़ितहरूलाई सहयोग गरेको हो। राहत वितरणमा चामी गाउँपालिकाका अध्यक्ष लोकेन्द्र खले मनाङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको एसजीसीएस नमूना सामुदायिक अस्पताल सुन्दरबजारका प्रमुख हेमन्त्र श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी प्रभावितहरूलाई दैनिक जीवन यापनका लागि अति महत्वपूर्ण सामग्री टेन्ट खाद्यान्न लगायतका सामग्री वितरण गरिएको श्रेष्ठको भनाइ छ। सोही प्रकृतिको राहत सहयोग सोमबार तालका बाढ़ी पीड़ितलाई पनि वितरण गरिएको अस्पतालका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी प्रभावितहरूलाई राहत वितरणसँगै एसडीसीएसले स्थानीय प्रशासनसँग विपद व्यवस्थापन र प्रतिकारका विषयमा छलफल समेत गरेको छ। संस्थाले विपद प्रतिकारका लागि नासुङ गाउँपालिका अन्तर्गतका ताल गाउँ र धारापानीमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र सोही प्रकृतिका गतिविधि माथिल्लो क्षेत्रमा पनि सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। माथिल्लो क्षेत्रमा विपद प्रतिकारको लागि पूर्व तयारी गर्न सके तल्लो क्षेत्रमा क्षति न्यूनीकरण गर्न सकिने भन्दै योजनाबद्ध रूपमा गतिविधि अघि बढ़ाउने विषयमा छलफल भएको एसडीसीएसले सञ्चालन गरेको जलवायु तथा विपद उत्थानशीलता कार्यक्रम विज्ञ विमल विकले जानकारी दिनुभयो। एसडीसीएसले सोमबार मात्रै मनाङको तालगाउँमा निशुल्क स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श गरेको थियो। संस्थाले समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई एकीकृत गर्दै विपद प्रभावित नागरिकको पुनस्थापन र उत्थानशीलतामा योगदान पुर्याउँदै आएको छ। कार्यक्रम मार्फत विपदको समयमा स्वास्थ्य सेवा मनोसामाजिक सहयोग र राहत उपलब्ध गराउनुका साथै समुदायको विपद सामना गर्ने क्षमता अभिवृद्धिमा स्थानीयलाई राहत मिलेको छ। सर्वोदय सेवा आश्रमका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। रायनस नगरपालिका 8 स्थित सर्वोदय सेवा आश्रममा तारुखार स्वास्थ्य चौकीले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको हो। सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा नियमित रूपमा सञ्चालन हुँदै आएको मासिक स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत मंगलबार आश्रममा स्वास्थ्य परीक्षण सेवा तथा औषधि वितरण गरिएको हो। स्वास्थ्यकर्मी सवला पन्तको नेतृत्वमा आश्रममा आश्रित व्यक्तित्वहरूको रक्तचाप तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। सो अवसरमा स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार 1 महिनाका लागि पुग्ने औषधि समेत वितरण गरिएको थियो। शिविरमा रायनस नगरपालिकाका मनोपरामर्शकर्ता मार्फत मनोपरामर्श सेवा प्रदान गरिएको थियो। नियमित स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवाले सेवामा सेवाश्रममा आश्रित व्यक्तिहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकी र नगरपालिकाको निरन्तर सद्भाव, सहकार्य र मानवीय सहयोगले सेवाश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच बढ़ाउन महत्वपूर्ण योगदान पुर्याएको आश्रमका अध्यक्ष कृष्ण राज ओलियाले बताउनुभयो। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल संचालकलाई कार्यवाही गरिने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो। पूर्वाधार विकास मन्त्रालयमा भएको सरकारवालाको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। विभागका अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने स्थान सम्भव भएसम्म खाद्य प्रविधि तथा गुड नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएको होटल तथा रेस्टुरेन्टलाई उच्च प्राथमिकता दिई खाजा नास्ता र खानाका लागि सवारी रोक्नुपर्नेछ। होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाजा नास्ता र खाना न्यून गुणस्तरको भएका कारण यात्रु बिरामी भएको गुनासो आएको र यसमा सरकारका निकायले सूक्ष्म निगरानी गरिरहेको विभागको भनाइ छ। त्यस्ता होटल तथा रेस्टुरेन्टमा खाजा नास्ता र खानाका कारण यात्रु बिरामी भएको पाइए सम्बन्धी सवारी चालक र होटल रेस्टुरेन्ट संचालकलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने विभागको चेतावनी छ। होटल रेस्टुरेन्टमा खाजा नास्ता र खानाको स्वच्छता र गुणस्तरमा कमी पाइए र मूल्यमा ठगी भएको पाएमा यात्रुले नेपाल प्रहरीको हेल्पलाइन 100 फोन गरी जानकारी गराउन सक्नेछ। यसबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयमा जानकारी गराउन सकिने भएको छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: मर्सिङ्गीमा दशैं लक्षित कृषि तथा पशुहाट बजार शुरू, 56 गोरु पाला किसानलाई 2,80,000 प्रोत्साहन। बेसीसर साथ स्थित पुमा खोलामा करिब 4 करोड़ लागतमा निर्माण सम्पन्न, मोटर रेल पुल सञ्चालनमा र चामेका बाढ़ी पीड़ितलाई एसडीसीएसको राहत सहयोग। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।

0: बताइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98-4-61-26-344, 98-4-61-26-344।
8: Extreme energy drink.
9: Time check. अहिले ठीक 7 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-20-166 98-560-45-248 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
4: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
5: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ। सम्पर्क 98-560-46-244।
8: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
9: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै
2: होल्डिङ सेन्टर 37 17 भए तर 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि उनीहरूले बनाउँदैछौ।
1: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने, चाडबाड लक्षित अनुगमनमा तीव्रता, सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
3: हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
1: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने।
4: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। 5 सम्पर्कविहीन त छन् नै, सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदी लुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
2: होल्डिङ सेन्टर 37 भए तर 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि उनीहरूले बनाउँदैछौँ। त्यो 1,085 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दा पुनर्स्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोइटोर लगायत 13 जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्कटग्रस्त क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो, किनभने यो अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेकोशी नदीमा हामीले गरेका थियौँ, असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्यो। सँगसँगै घरबाट पनि निर्णय गरौँ।
6: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणीकरण प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
7: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दो रहेछन्, 77 मध्ये

0: को नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
1: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही छ हामीले। त्यसो चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य व्यक्तिहरूको वस्तुहरूको चाहिँ सहजता सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँठफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ़ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। वहाँले श्रम कूटनीति, आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सीप विकासमा जोड़ दिँदै वहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा वहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने, सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
2: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर र दुवै मुलुकको राष्ट्र हित नबाँच्ने गरी त्यहाँ अवसर छ, सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुँदा अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
0: राष्ट्रपति रामचन्द्र पौडेलले थप 2 अध्यादेश जारी गर्नुभएको छ। वहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका
3: दलित भूमि सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन अनि त्यसपछि कानूनी रिक्तता भयो होइन। त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
4: अहिले यो पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने, अनुसन्धान गर्ने कुराहरू गर्छ। त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासन

0: नै रहने गरी खगेन्द्र सुनाज्यूलाई चाहिँ पति हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोड़े। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
2: भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
3: निवेदन पेश गर्न पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै शो घोषणा पनि गर्नुपर्ने हुन्छ। त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो शो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढ़ी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही, विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: प्यासो फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
1: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
2: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
1: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
2: मानव बेचबिखन तथा ओसार प्रसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
1: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बड़ा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुला तर्फमा रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पन्ध्रौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवड़ा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 जनाले प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: रसुवा भोटेपछि बाढ़ीमा तपाईँका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकीन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वड़ा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
3: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको स्थायी ठेगाना भएको स्थानीय तहको वडामा सम्पर्क गरेर निवेदन दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाण पत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेश चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ, र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यो दाबी विरोधका लागि, र 7 दिने सूचना निकालिसकेपछि त्यसको यकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ, र कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
10: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्चेकी संगीता नेपालको जस्तै बाढ़ीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
11: बाढ़ीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागजपत्र बनाउनलाई गोडामा आएर उडाको सेवा लिएर दाजुसँग सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो प्रतिनिधि थियो, त्यो पनि कहीँ वडाहरूमा बसिराखेको हुन्छ होला, सबैको प्राप्त हुन्छ, त्यो वडा केही नभएको ठाउँमा चाहिँ वडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिनिधि भयो भने अलिक सघाउँछ र सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब वडामा चाहिँ वडा सेवा लिने वडाको सहयोग गराउने सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नागरिकता बनाइदिनु भनेर सिफारिस दिदी बनाइदिनुहुन्छ वडाध्यक्षज्यूले, त्यही बनाए त्यही लिएर जिल्लामा जाने हामी। पैसा लाग्दैन, 1 रुपियाँ पैसा पनि तिरेको छैन हामीले अहिलेसम्म। 2 फोटो चाहिन्छ है, चाहिन्छ 2 फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ 2 फोटो चाहिन्छ।
10: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईंलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान
12: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
2: बाढी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
13: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
2: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
13: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
2: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
13: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
14: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
14: बूढी गण्डकी बाढ़ीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढ़ी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बूढी गण्डकीमा बाढ़ी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनस्थापनाको काम अघि बढ़ेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढ़ी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महससँग कुराकानी गरेका छौं।
12: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं र त्यो सँगसँगै हामीले भिन्न सोसियल मिडियाहरू हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमाण्ड पोस्टको विपद कमाण्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुख जीको अध्यक्षतामा हुन्छ त्यो बैठक बसेर आवश्यक समन्वय त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यो भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 1114 सशस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुमनुम्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ, तनहुँ, चितवन, नवलपरासी, पूर्व र पश्चिम गोर्खा लगायत छ, भन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3, बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
15: बाढी पीड़ितका लागि प्राधिकरणले तीनवटा ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन् केही छ?
12: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
15: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
12: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं। त्यो सँगसँगै तर केही एक दुईटा स्टेसनहरू चाहिँ फेरि स्वाइप आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समय पछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भेगको स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिरहेका थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ वाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
15: अब बाढीको जोखिम छ कि छैन नागरिकले आधिकारिक सूचना कहाँबाट?

0: चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तै यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
1: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बारीले खानेपानी विद्युत सड़क अवरुद्ध भएका क्षेत्रमा तत्काल के कस्तो व्यवस्था गरिएको छ?
0: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार। हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गर्न लागि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ, तर होल्डिङ सेन्टरमा बस्नेहरूको संख्या भने घट्दै गएको छ। सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनीलाई समेत कार्यवाही गर्ने चेतावनी सरकारले दिएको छ। प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल भयो र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज ओमान 113 रनले पराजित भएको छ। हवस्, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लीलप्रकाश चन्द पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।

नमस्कार। कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा 19 भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org, हाम्रो पात्र र रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरू जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनको क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञहरूको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणालीबारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले प्याज खेतीको बारेमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईंलाई कागती खेती प्रविधिको बारेमा महत्वपूर्ण जानकारी राख्नेछौं। कागती एक बहुवर्षीय फलफूल बाली हो र यो अमिलो जातको फलफूल अन्तर्गत पर्दछ। नेपालको हावापानी र धरातलीय हिसाबले कागती खेतीका लागि उपयुक्त मानिन्छ। यसको खेती पहाड़देखि तराई, भित्री मधेस र बेसी टारमा गर्न सकिन्छ। अमिलो वर्गको फलको माग दिन प्रतिदिन बढ़दै गइरहेकोले तराईदेखि पहाड़सम्म खेती हुने

भएकोले यस बालीले व्यावसायिक उत्पादन गर्न सकिन्छ। अमिलो वर्गको फलको माग दिन प्रतिदिन बढ्दै गइरहेकोले हामीले कागती खेतीको व्यावसायिक उत्पादन गर्न सकिन्छ। सुनौ कागतीको महत्व र फाइदाहरू। कागतीमा भिटामिन सी उपलब्ध हुने भएकोले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ़ाउनुका साथै मानिसमा हुने विभिन्न स्वास्थ्य समस्या जस्तै उच्च रक्तचाप, कब्जियत, रुघाखोकी, अपच, बात, आलस्य कम गर्न सहयोग पुर्याउने गर्दछ। कागतीले रगतमा भएका चिनीको मात्रालाई घटाउन मदत पुर्याउँछ र मुटु तथा क्यान्सर सम्बन्धी समस्याहरूलाई कम गर्ने गर्दछ। सुनौ कागती खेती गर्नको लागि चाहिने हावापानी। नेपालमा कागती खेती 100 मिटर उचाइदेखि 1400 मिटरसम्म उचाइ भएको क्षेत्र उपयोगी हुने मानिन्छ। यस खेतीका लागि 8-10 घण्टा राम्रो सूर्यको प्रकाश लाग्ने 800-1000 मिलिमिटरसम्म वर्षा र तापक्रम 10-35 सेन्टिग्रेड रहने स्थान उपयुक्त मानिन्छ। कागती बालीलाई जंगली जनावरले कम क्षति गर्ने भएकोले मध्यवर्ती क्षेत्रमा यसको खेती गर्नु उपयुक्त हुन्छ। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर 1 र 2 हावापानीका दृष्टिकोणले यो बाली यस भेगहरूमा लगाउन उपयुक्त हुने गर्दछ। सुनौ कागती खेती गर्नको लागि सुहाउँदो माटो। कागती खेतीका लागि पानी नजम्ने हल्का दोमट माटो र प्रांगरिक पदार्थ प्रशस्त भएको माटो उपयुक्त हुन्छ। माटोमा पीएच 5.5-7.5 हुनुपर्दछ। अब सुनौ कागतीको जातहरू सुन कागती 1, सुन कागती 2 र 13 स्थानीय गरी 3 प्रकारको हुने गर्दछ। सुन कागती 1 यो जात तराई, भित्री मधेस, मध्य पहाड़ी क्षेत्रको पानी नजम्ने स्थानमा खेतीका लागि उपयुक्त हुन्छ। मध्य पहाड़ी क्षेत्रमा भाद्रदेखि कार्तिकसम्म यसको खेती लिन सकिन्छ। फलहरू गोला, पाक्दा सुनौला रंगका, चिल्ला पातका बोक्रा भएका, बास्नदार र रसिला हुने गर्दछन्। यो फलको तौल सरदर 45-55 ग्रामसम्म हुने गर्दछ। यसका कलमी बिरूवाहरूले रोपेको 3-4 वर्षपछि व्यावसायिक उत्पादन दिन थाल्दछन् र यस जातको सरदर उत्पादन 1300-1500 केजी प्रतिरोपनी हुने गर्दछ। सुन कागती 2 यो जात तराई, भित्री मधेस, मध्य पहाड़ी क्षेत्रको पानी नजम्ने स्थानमा खेतीका लागि उपयुक्त हुने गर्दछ। मध्य पहाड़ी क्षेत्रमा भाद्रदेखि कार्तिकसम्म खेती लिन सकिन्छ। फलहरू गोला, पाक्दा सुनौला रंगका, चिल्ला पात, पातला बोक्रा भएका, रसिला र बास्नदार हुने गर्दछ। यसका फल सरदर तौल 45-50 ग्रामसम्म हुन्छ। यसका कलमी बिरूवाहरूले रोपेको 3-4 वर्षपछि व्यावसायिक रूपमा उत्पादन दिन थाल्ने गर्दछन्। यस जातको सरदर उत्पादन 1000-1200 केजी प्रतिरोपनी हुने गर्दछ। तेह्रथुम स्थानीय जातको कागती मध्य पहाड़को 800-1400 मिटरसम्म उचाइ भएका स्थानहरू यसको व्यावसायिक खेती गर्न सकिने गर्दछ। फलहरू गोला, पाक्दा सुनौला रंगका, चिल्ला, पातला बोक्रा भएका, रसिला र बास्नदार हुने गर्दछन्। मध्य पहाड़ी भागमा यसको खेती गर्दा कार्तिकदेखि पौषसम्म उत्पादन लिन सकिन्छ। एउटा फलको सरदर तौल 40-50 ग्राम र पाकिसकेपछि फलको रंग हल्का पहेँलो हुने गर्दछ। अब जानौ कागती बिरूवा लगाउने विधि र समय। बिरूवा लगाउनु 1-2 महिना पूर्व नै 3 फिट गोलाई र 3 फिट गहिराएको खाडल खन्नु पर्दछ। माटोमा भएको रोग, किराका फूल नष्ट गर्नको लागि खाडल खनिसकेपछि खाडलमा सुकेका झारपात राखी जलाउनु पर्दछ। बिरूवा लगाउनुभन्दा पहिले खाडलमा राम्रोसँग पाकेको 20-25 केजी गोबर मल माटोसँग मिसाएर खाडल पुर्नु पर्दछ र 1-2 हप्तापछि बिरूवा लगाउनु पर्दछ। अब सुनौ सिंचाई। यदि रोप्ने समयमा पानी परेको छैन, माटो सुक्ख छ भने जरासम्मको माटो भिज्ने गरी सिंचाई गर्नुपर्दछ। आवश्यकता अनुसार माटोमा भएको चिस्यानको मात्रा हेरेर सिंचाई व्यवस्था गर्नुपर्दछ। अब सुनौ मल खाद व्यवस्थापन। कागतीको बिरूवा लगाइसकेपछि 40-50 वर्षसम्म रहिरहने र वर्षेनी जमीनमा भएका पोषक तत्व लिँदै बढ़दै र
फाल्दै जाने भएकोले एक पटक मल प्रयोग गरेर मात्र हुँदैन। सुनौ तालिम तथा काटछाट। कागती बिरूवाको वर्षेनी नियमित रूपमा चोर हाँगा, सुकेका, भाँचिएका, बाक्लो, रोग र किरा लागेका र एक आपसमा जुधेका, खप्टिएका हाँगा काटछाट गर्नुपर्दछ। काटछाट गर्दा मूल काण्डको 40-50 सेन्टिमिटर भन्दा तल आएका सबै हाँगाहरू हटाउनु पर्दछ। काटछाट गर्दा बिरूवाको फल टिपिसकेपछि नयाँ पालुवा आउनुभन्दा पहिले पौषदेखि माघ महिनासम्म उपयुक्त हुने गर्दछ। अब सुनौ कागती टिप्ने उपयुक्त समय र भण्डारण गर्ने समय। परिपक्व फलहरू हरियो तर चिल्लो अवस्थामा टिप्नु पर्दछ। फल बिहान 9-11 बजे र साँझ 3-6 बजेसम्म टिप्नु राम्रो हुन्छ। कागती बालीमा एकै पटक सबै फलहरू टिप्नको लागि तयार नहुने भएकोले एउटै बोटबाट फलहरू पटक पटक टिप्नु पर्दछ। टिपिसकेको फलहरूलाई कार्टुन, बोरा, डालो र ढोकामा राखेर 4-5 दिनसम्म घाम नलाग्ने स्थानमा भण्डारण गर्नुपर्दछ। उत्पादन। उन्नत प्रविधिबाट खेती गरेमा बिउको जात र मल खाद व्यवस्थापन अनुसार बालीबाट सरदर 1000-1200 किलो प्रति रोपनी उत्पादन हुने गर्दछ। अब सुनौ कागतीमा लाग्ने रोग तथा किरा व्यवस्थापनको बारेमा। कागती खेतीमा लाग्ने मुख्य रोगहरू निम्न रहेका छन्। जरा, फेद कुहिने र खोटो निस्कने रोग। यो रोग लागेपछि बोक्राहरू फुट्न थाल्दछ, पातहरू पहेँलो भई झर्छन्, जरा कुहिएर जान्छ र पछि बोट पुरै सुकेर जाने गर्दछ। ट्रिस्टिजा भाइरस। यो रोग भाइरसबाट लाग्ने एक मुख्य रोग हो। शुरूको अवस्थामा बोटको विकासक्रम रोकिँदै जाने, पातहरू पहेँलो हुँदै जाने, फल लाग्ने क्रम कम हुँदै जाने र दाना सानो हुने गर्दछ। सुनौ यो रोगको व्यवस्थापन। यस्तो रोगी बोटहरू राम्ररी पहिचान गरी जराईसँग निकाली राम्ररी जलाउनु पर्दछ। 10-15 दिनको फरकमा गाईका मूत्र छर्नाले पनि रोग नियन्त्रण गर्न सकिन्छ। 1 लिटर गुहुँतमा 7-8 लिटर पानी मिसाई छर्नु पर्दछ। सिट्रस क्यांकर। यो रोग लागेको पातहरूमा दुवैपट्टि खैरा र काला दागहरू देखिने गर्दछन्। रोग बढ्दै गएमा हाँगाहरूमा पनि आक्रमण भई पातहरू झर्दछन्, फलहरूमा पनि काला खटिरा देखिने गर्दछन्। सुनौ यो रोगको व्यवस्थापन। रोग लागि सुकेका मुनारा हाँगालाई काटेर जलाइदिनु पर्दछ। 1% बोर्डो मिश्रण फागुन, जेठ र असोज महिनामा बोट बिरूवाहरूमा छर्नु पर्दछ। सुनौ कागती खेतीमा आइपर्ने केही समस्या र तिनका न्यूनीकरण। कागतीको फल झर्ने र फुट्ने समस्या। कागतीमा फल झर्ने समस्याको मुख्य कारण बगैंचा स्थापना समयदेखि नै मलखाद, हावापानी, माटो, झारपात, रोग, किरा लगाएको जात आदि आदिमा ध्यान पुर्याउन सकिएन भने हुने गर्दछ। खराने रोग। यो रोग पनि ढुसीबाट हुने हो। कलिलो पात र हाँगा पूरै सेतो ढुसीले ढाक्छ र पछि कालो भएर मरेर जाने गर्दछ। सुनौ खराने रोगको व्यवस्थापनको तरिका। यस्ता रोग लागेका हाँगाहरू काटेर जलाइदिनु पर्दछ। नयाँ पालुवा आउनसाथ झोल मलवा, गाईको गहुँत 1/5 पानी मिसाएर बिरूवाको पात भिज्ने गरी छर्नु पर्दछ। यसरी छर्दा रोग नियन्त्रण हुनुका साथै बिरूवाहरूलाई आवश्यक पर्ने नाइट्रोजनको मात्रा पनि पातबाटै लिने गर्दछ। कागती रोगमा लाग्ने मुख्य किराहरू र यसका व्यवस्थापन। कागती बालीमा खास गरी लाही किरा, कत्ले किरा, सुरुङ्गा खन्ने किरा, पतेरो किरा, पात खाने खप्टे किरा, गवारो किरा लाग्ने गर्दछ। यी किराहरूलाई व्यवस्थापन गर्न निम्न उपायहरू अपनाउन सकिन्छ। केही मात्रामा भए हातैले किचेर मार्नु पर्दछ। निमजन्य विषादी 3-5 मिलिलिटर प्रति लिटर पानीमा मिसाई छर्काउनु पर्दछ। 10-15 दिनको फरकमा गाईको 1 लिटर गहुँतमा 7-8 लिटर पानी मिसाई छर्दा किरा नियन्त्रण गर्न सकिन्छ। सुनौ बोडो पेस्ट मिश्रण बनाउने विधि। निलो, तुथो, चुन र पानीको मात्रा मिलाई बोर्डो पेस्ट मिश्रण बनाउने गरिन्छ। ढुसी रोगहरूको लागि यो राम्रो विधि हो। 100 ग्राम निलो
तुथो राम्ररी पानीमा घुल्ने गरी पिस्नु पर्दछ। 100 ग्राम घरमा लगाउने चुना 1 लिटर पानीमा एक दिन अगाडि एउटा प्लास्टिकको भाँडोमा डुबाई राख्ने वा मसिनो गरी पिस्नु पर्दछ। पछि त्यो घोल बाक्लो पेस्ट बन्छ। त्यसै पेस्टलाई काटछाँट गर्दा लागेको बोटहरूको घाउमा ब्रसले लेप लगाउने वा कागतीको फेदमा पेस्ट लगाउनु पर्दछ। समाधान वर्षेनी आवश्यक पोषक तत्वहरूको रूपमा विभिन्न सिफारिश गरिएको मलखात्रा मात्र प्रयोग गर्नुपर्दछ। बगैंचालाई झारमुक्त अवस्थामा राख्नुपर्दछ र सिंचाईको अभाव भएमा पनि फल झर्ने भएकोले सिंचाईको राम्रो प्रबन्ध मिलाउनु पर्दछ। कागतीमा यदि लामो समयसम्म फलेको अवस्थामा सुख पर्न गयो र 81 पानी पर्न गएमा जराबाट बढ़ी पानी सोसेर लिँदा फल फुट्ने समस्या आउँछ। त्यसैले सिंचाई वा माटोमा चिस्यानको मात्रा कायम राख्नुपर्दछ। आज हामीले कार्यक्रम कृषिका कुरामा कागती खेतीको बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरैभन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्स्याङदी 95 MHzमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्स्याङदी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: हैन खुशी के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
9: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
8: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
9: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
8: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
9: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
8: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
9: महको सेवन स्वस्थ र दीर्घ जीवन।
10: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
10: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
10: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23, 40-21-24, मोबाइल 9841-4514-48।

0: California. Extreme energy drink.
1: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाइन जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लम्जुङ कालिका फर्निचर उद्योग बेसीसर सात लम्सुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
0: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
1: बाप्रे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,
3: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
4: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
5: दिदी, अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
6: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
5: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
6: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564-486।
8: आया मरे नि आमा, आया नि आए।
9: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
9: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
9: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
10: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
11: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
10: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
11: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
10: सम्पर्क फोन 98490-68924, 98450-86780।
12: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9573375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
5: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृंखलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौं।
0: अनि
2: हिजोको करोड पट्टिवाला मान्छे आज तपाईँको भिखपति छ, त्यसको भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ? र
0: भोटेको सी त्रिशुली बाढ़ी पीड़ितका दशैं बारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5 का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5 ले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्तत जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाई छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको 3 क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाई छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका 3 घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो Formula 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी Formula 1 प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ, दुईजना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, धाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि अथवा फेरि उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, साथै फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशविद आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हामी साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
6: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
2: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुसी मनाउन सकिन्छ?
6: त्रिशुली बजारमा पुष्पौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
7: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेरो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ है। त्रिशुली बजारको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैं के चार तिहार भन्ने कुरै छैन।
6: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
8: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौँ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
6: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जित हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष छ भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
9: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युएई छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
0: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
9: 2023-27 श्रृंखला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
0: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
9: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ। नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रो जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचार कर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका

0: भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
1: हवस् त, यसैसाथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: नमस्कार, म संजय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी सरकारी राहत रकम लिन के आवश्यक भन्ने बारे कुराकानी गर्छौ।
2: स्थानीय तहमा सम्पर्क गर्नु पर्यो, लाभग्राही कायम भएको हुनु पर्यो।
1: विपदपछि आइपर्न सक्ने दीर्घकालीन मानसिक समस्याबाट कसरी जोगिने,
3: आफ्नो दिनचर्यामा फोकस गर्ने, सानो सानो काम भए पनि गर्न थाल्ने, त्यसैको बारेमा सोचेर त्यसैको बारेमा कुरा गरेर बसिराख्यो भने चाहिँ हामी अगाडि बढ्दैनौ।
0: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूको निम्ति शिक्षामूलक सामग्री।
1: घरबार गुमाएका बाढ़ी प्रभावितहरूका निम्ति नेपाल सरकारले मासिक राहत रकम दिन थालेको छ। उक्त राहत रकम ब्याङ्क खाताबाट प्राप्त गर्न सक्ने व्यवस्था छ, तर त्यसको निम्ति निश्चित प्रक्रिया अपनाइएको छ। त्यस्तो प्रक्रियाबारे साथी मनिका विश्वकर्माले जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद होमागाईलाई सोधेकी छन्।
2: तहले एप्रुभ गरेर पठाएको विषय रहन्छ, त्यसले चाहिँ हाम्रो एनडीआरआरएमएको सिस्टममा इन्ट्री गरिसकेपछि त्यो चाहिँ उहाँहरूको चाहिँ लाभग्राही कायम हुनुहुन्छ। लाभग्राही कायम भएका व्यक्तिहरूले अब आवश्यक रोकेका डकुमेन्ट उहाँहरूको परिचय खोल्ने कागजातहरू पेश गर्नुपर्छ। त्यो उहाँलाई कसैले दिनेन भने पनि त्यो वडाले उहाँहरूलाई चाहिँ फलानु हो भन्ने कुरो जानिने पनि कागज पनि दिएको हुन्छ। ब्याङ्किङ सिस्टम मार्फत भुक्तानी गर्नुपर्ने अवस्थामा चाहिँ अब उहाँहरूको खाता छैन भने त खाता खोल्न पर्यो ब्याङ्क खाता।
4: राहत रकम प्राप्त गर्न बाढी प्रभावितहरूले ब्याङ्क खाता हुनुपर्ने रहेछ, तर धेरैजना मानिसहरू चाहिँ नागरिकता बगाएको, नागरिकता नभएको अवस्था छ। यस्तो बेला सरकारले कसरी व्यवस्थापन गरिरहेको छ?
2: अब यो नागरिकताको चाहिन्छ भन्ने कुरो गर्नु भने उहाँहरूको अब घर बास सबै बगाएर लगेको, डकुमेन्ट सबै बगाएको अवस्थामा कुनै कागजात कतै ब्याङ्क खाता अथवा कतै केही लाइसेन्स लिएको ठाउँ अथवा पासपोर्ट लिएको ठाउँहरूमा पनि उहाँहरूको अथवा राष्ट्रिय परिचय पत्र बनेको छ भने त्यो किसिमको पनि उहाँहरूको चाहिँ आइडेन्टिटी खोल्ने कुन कतैबाट केही कपी भेटियो भने त्यसको आधारमा पनि अथवा चाहिँ वडाको सिफारिसको आधारमा हामीले उहाँहरूलाई प्रतिलिपि नागरिकता चाहिँ उपलब्ध गराउन सक्छौँ। यदि त्यो प्रतिलिपि नागरिकता खोजी गरेर आएको अवस्थामा अब हामीले चाहिँ सकभर अब सफ्ट कर्नरबाट चाहिँ गर्ने भन्ने ढङ्गको अब सरकारबाट जे किसिमको चाहिँ एउटा कार्यविधि आउँछ, निर्देशन आउँछ, त्यही ढङ्गले सके पनि उहाँहरूलाई धेरै झन्झटिलो नहुने गरी सेवा प्रवाह गर्नुपर्छ भन्ने नै हो। एनडीआरआरएमएबाट कुनै चाहिँ निर्देशन भयो भनेदेखि हामीले त्यही किसिमको सर्कुलर चाहिँ हामीले स्थानीय तहहरूमा गर्छौँ। स्थानीय तहहरूले त्यही सर्कुलरको आधारमा चाहिँ कारवाही गर्नुहुन्छ, कार्यान्वयन गर्नुहुन्छ। यसमा भुक्तानी दिने युनिट चाहिँ स्थानीय तह नै हो, अनि स्थानीय तहले भुक्तानी दिएपछि त्यसपछि सोध भर्नाको लागि जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि उहाँहरूले सम्पर्क गर्नुहुन्छ।
1: हुने थिए जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद होमागाई साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
0: विपदमा परेर आफ्नो परिवारका सदस्य, आफन्त तथा घर सम्पत्ति गुमाएका कतिपय सो घटनाले पुर्याएको आघातबाट अझै बाहिर निस्कन सकेका छैनन्। जीवनयापनलाई क्रमशः सामान्यकरण गर्दै लैजानुपर्नेमा कतिपयमा दिन प्रतिदिन नकारात्मक सोच बढ्दै गएको जानकारहरू बताउँछन्। ठूलो विपदका कारण शोकपछिको सामान्य प्रतिक्रिया स्वरूप मानिसमा निराशा उत्पन्न हुने भए पनि त्यो अवस्थाबाट बिस्तारै माथि उठ्न नसके यसले गम्भीर मानसिक समस्या निम्तन सक्ने मनोचिकित्सकहरू बताउँछन्। यसै सन्दर्भमा हामीले मनोचिकित्सक डाक्टर रचना शर्मा बस्नेतलाई त्यस्तो दीर्घकालीन समस्या हुनबाट जोगिन के गर्नुपर्छ भनेर सोधेका छौँ।
3: दीर्घकालीन रूप नलियोस् भनेर भन्नको लागि चाहिँ हामीले गर्नुपर्ने भनेको नम्बर वान कुरा भनेको चाहिँ आफ्नो दिनचर्यामा फोकस गर्ने, सानो सानो काम भए पनि गर्न थाल्ने, है त्यसैको बारेमा सोचेर त्यसैको बारेमा कुरा गरेर बसिराख्यो भने चाहिँ हामी अगाडि बढ्दैनौँ। त्यसले गर्दा चाहिँ हामीलाई झन् आघात बढ्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले फोकस गर्नुपर्ने नम्बर वान कुरा भनेको निन्द्रा।

0: पौष्टिक आहार खानेकुरा रेगुलर व्यायाम भनेर भन्छौँ हामी र आफ्नो डेली एक्टिभिटिज डेली रुटिनमा चाहिँ फर्किने. अब पुरै कम्प्लिटली अब केही छैन त्यस्तोमा के गर्न सकिन्छ भने एकअर्कासँग कुरा गर्ने, एकअर्काको सहयोग लिने दिने होइन, एकअर्काको सुन्ने, यो सबैले पनि चाहिँ हामीलाई दीर्घकालीनमा समस्या नआओस् भनेर चाहिँ नि एउटा राम्रो प्रोटेक्सन चाहिँ दिन्छ.
1: उनी थिइन् मनोचिकित्सक डाक्टर रचना शर्मा बस्नेत, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै.
2: तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातीमालो सुनिरहनु भएको छ. यो कार्यक्रम तपाई रेडियो नेपाल तथा 50 भन्दा बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ. साथै यी जीवनोपयोगी सामग्रीहरू तपाई बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ.
1: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला.
3: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु. यो श्रृंखलामा तपाईँ अंग्रेजी भाषाका केही उपयोगी पदावली र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ. तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ. शुरूमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्न भनेका वाक्यहरू सुनौ. यी इच्छाहरू वर्तमान हुन् कि विगतका? ठम्याउँदै गर्नुहोस् है त.
4: I wish I were taller.
5: I wish I could travel more.
3: हो, उनीहरूले आफ्ना वर्तमानका इच्छा बारे नै कुरा गरेका हुन्, तर उनीहरूले चाहेको कुरा चाहिँ अहिले पुगेको छैन. त्यो जनाउन उनीहरूले आई विश सँगै क्रियापदको पास्ट टेन्स प्रयोग गरे. ध्यान दिनुहोस् है, क्रियापद पास्ट फर्ममा भए पनि हामी आफूले इच्छा गरेको कुरा अलिक फरक भइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दैछौ. यो काल्पनिक परिस्थिति हो. वी आर टकिङ अबाउट द थिङ्स द्याट आर नट पोसिबल. पहिलो वाक्यमा एक महिलाले आफूसँग धेरै समय भइदिएको भए हुन्थ्यो भनेकी थिइन्. सम्झनुहुन्छ? प्लिज लिसन एन्ड चेक.
4: आई विश आई ह्याड मोर टाइम.
3: हामी पास्ट टेन्समा जुनसुकै भर्ब पनि प्रयोग गर्न सक्छौ. उदाहरणका लागि, आई विश आई लिभ इन द कन्ट्री साइड. आई विश आई न्यू द आन्सर टु दिस क्वेस्चन. शुरूमा हामीले सुनेको दोस्रो वाक्यमा वक्ताले आफू अग्लो भइदिएको भए हुन्थ्यो भनेका थिए. उनले बी क्रियापदको पास्ट टेन्स वे प्रयोग गरे. उनले के भनेका थिए? सम्झनुहुन्छ? लिसन एन्ड चेक.
4: आई विश आई वर टुलर.
3: शुद्ध अंग्रेजी बोल्दा वा लेख्दा विश भनेपछि वे प्रयोग गरिन्छ, तर तपाईँले वाज भनेको पनि सुनेको हुनुपर्छ. त्यो चाहिँ अनौपचारिक र बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ. Let's listen to that.
4: I wish I was taller.
3: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए. त्यसो भन्न चाहे हामी क्यानको पास्ट टेन्स कुड प्रयोग गर्छौ. ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए. सम्झनुहुन्छ? लिसन एन्ड चेक.
5: I wish I could travel more.
3: ओके, अब हामी केही अभ्यास गरौं. सीता आफ्ना काकाका छोरा छोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्ठान्छिन्. यो इच्छा व्यक्त गर्न उनले के भन्नु पर्ला? लिसन एन्ड चेक.
4: आई विश आई लिभ्ड नियर माइ कजन्स.
3: वेल डन. अनि अब्दुल चाहिँ आफू अझ तन्नेरी हुन पाए हुन्थ्यो भन्ठान्छन्. उनले के भन्नु पर्ला? लिसन एन्ड चेक.
5: आई विश आई वर यंगर. आई विश आई वाज यंगर.
3: हो, यो दुई तरिकाले भन्न सकिन्छ. अनि सोनीलाई आफू खर र अंग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ. उनले यो इच्छा कसरी व्यक्त गर्नु पर्ला? लिसन एन्ड चेक.
4: आई विश आई कुड स्पीक इंग्लिश फ्लुएंटली.
3: ग्रेट. उनले कुड भनिन् किनकि उनले क्षमता बारे कुरा गरेकी हुन्, तर उनले यसो भने पनि हुन्छ.
4: आई विश आई स्पोक इंग्लिश फ्लुएंटली.
3: हामी विशको सट्टा इफ ओन्ली पनि प्रयोग गर्न सक्छौ. यसको प्रयोग पनि विशको जस्तै हुन्छ र अर्थ पनि लगभग उस्तै, तर इफ अन्लीको प्रयोग अलि बढी शक्तिशाली हुन्छ. यी मानिसहरू के भन्दैछन् सुनौ है त.
4: If only I had more money.
5: If only I were better at cooking. If only I could study English every day.
3: कहिलेकाहीँ तपाईँले विश भएको वाक्यमा उड पनि आएको सुनेको हुनुपर्छ. केही उदाहरण.
4: I wish it would stop raining. Oh, I wish she would stop talking.
3: हो, हामी केही कुरा चित्त नबुझेको अवस्थामा विशसँग उठ प्रयोग गर्छौं। यी वक्ताहरूलाई जे हुँदै थियो त्यो चित्त बुझेको थिएन। उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त।
4: What do you wish was different about yourself?
3: तपाईँले आज यो भागमा आफ्ना इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। अभ्यास गर्न चाहे नबिर्सिनुहोला है।
1: अहिले सुन्नुभयो बालबालिकाको शिक्षाको लागि सहयोगी हुने गरी बनाइएको बीबीसी दर्श पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
3: तपाईलाई फेरि स्वागत छ। यो भागमा हामी आफूलाई विसन्चो भएको कुरा बताउने तरिका सिक्छौ। शुरूमा तीन व्यक्ति आफूलाई विसन्चो भएको कुरा बताउन के भन्छन् त्यो सुनौ है त। अनि उनीहरूमध्ये कसलाई चाहिँ निको हुन लागेको छ त्यो ख्याल गर्नुहोस् है।
6: I've picked up a cold.
5: I've come down with the flu. I'm just getting over a sore throat.
3: हो, तेस्रो व्यक्तिलाई निको हुन लागेको रहेछ। उनले getting over भन्ने फ्रेज प्रयोग गरे। You can get over an illness. यसको अर्थ बिरामी भएपछि निको हुँदैछ भन्ने हो। यो उदाहरणमा चाहिँ घाँटी दुख्ने समस्याबाट। यदि तपाईँ कन्टिन्युस फर्म आइएम गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा घाउ चोट लागेपछि निको हुने क्रममा छु। फेरि सुनौ है त।
5: I'm just getting over a sore throat.
3: कुनै खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ। यो उदाहरण सुनौ।
4: My father didn't get the job he wanted. He was upset at first, but he's getting over it now.
3: यसको अर्थ यस्तो छ, आफूले चाहेको जागिर नपाएपछि बुवा दुखी हुनुहुन्थ्यो, तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुँदै हुनुहुन्छ। हामीले सुरुमा सुनेका तीनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भयो भनेका थिए। उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कोल्ड भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुघा लागेको जनाउन ती शब्दहरू प्रयोग हुन्छन्। आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू, आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू। केही भिन्नता याद गर्नुभयो? हामीले दुईटा फ्रेज पिकअप र कम डाउन विथ पनि प्रयोग गरेको सुन्यौं। अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले गाँज्यो भन्ने जनाउन कम डाउन विथ भनिन्छ। फेरि सुनौ है त।
6: I've picked up a cold.
5: I've come down with the flu.
3: अब उनीहरूमा कस्तो लक्षण देखिएको छ त्यो सुनौ।
6: I've got a high temperature.
5: I can't stop sneezing and coughing.
3: कसैलाई फिभर अर्थात ज्वरो आउँदा शरीर निकै तातो हुन्छ। A high temperature अथवा a temperature. I have a temperature. फेरि एकपटक सुनौ अनि दोहोऱ्याउ।
4: A temperature. I've got a temperature.
3: हामीले सुनेकाहरू लक्षण स्निज अर्थात हाच्यौ र कफ अर्थात खोकी हुन्। फेरि सुनौ।
6: I've got a high temperature.
5: I can't stop sneezing and coughing.
3: आफूलाई चोटपटक लागेका मानिस के भन्छन् अब सुनौ। आफ्नो चोटपटक बारे कुरा गर्दा उनीहरू सबैजनाले प्रेजेन्ट पर्फेक्ट फर्म प्रयोग गरे, ह्याभसँग पास्ट पार्टिसिपल जोडेर। घटना पहिला भएको तर चोटपटक अझै बाँकी भएकाले हामी यो फर्म प्रयोग गर्छौ। हामीले तीनवटा क्रियापद सुन्यौं। आई ब्रोकन माई टो, मेरो खुट्टाको औंला भाँचिएको छ। आई कट माई फिङ्गर, मेरो औंला काटिएको छ। आई स्प्रेन माई एङ्कल, मेरो कुर्कुच्चो मर्किएको छ। अब केही अभ्यास गरौं।
6: आई ब्रोकन माई टो,
5: आई कट माई फिङ्गर,
7: आई स्प्रेन्ड माई एङ्कल।
3: म रुघाले ग्रस्त छु। तपाईँ यो वाक्य अङ्ग्रेजीमा कसरी भन्नुहुन्छ? Let's shake.
4: I've come down with a cold.
3: मेरो खोकी निको हुँदैछ। यो चाहिँ कसरी भन्न सकिएला? Let's shake.
4: I'm getting over a cough at the moment.
3: अब अन्तिममा मेरो खुट्टा काटेको छ। यो वाक्य चाहिँ कसरी भन्नुपर्छ? Let's shake.
4: I've cut my leg.
3: वेल डन। आजलाई यति नै। सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला।
2: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: हैन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: here.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घात, खाली घात, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39157।
6: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी सम्पर्क 066-590-999-94-77-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए, म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: जोजो लप्पा
1: ख्याजालो
2: झोरले
3: लास्तो फ्याकुल्ला
4: जो
0: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।

0: Mania Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका आठ सिंगे खोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556426257 र 9840067787।
6: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
7: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
7: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9556046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसी सहर आठ, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार छ, मिलन चोक।
1: सम्पर्क नम्बर 0665902999, मोबाइल नम्बर 9956602999।

ಭಗವತಿ ಧನ್ವಂತರೇ ನಮಃ. ಹೇ ಆರೋಗ್ಯದಾತ ಪ್ರಭು, ಹಮಿ ಕಬೇಲೈ ಸ್ವಾಸ್ಥ್ಯ